0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल साउन 7 गते बिहिबार, जुलाई 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको नवमी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूलाई बढ़ीमा 50 दिनभित्र फिर्ता गरिने, अर्थ मन्त्रालय मार्फतका निकायलाई विशेष परिपत्रको तयारी, मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखत अवैध।
3: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा 1 घण्टाभित्र सम्बोधन गर्न निर्देशन, हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू, 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने।
2: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो। नेपालमा फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रणतर्फ 4 महिनामा 100 भन्दा बढ़ी किसानलाई 50 करोड़ भन्दा बढ़ी क्षतिपूर्ति वितरण।
3: पूर्वी अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु। बंगलादेशमा दादुराको प्रकोप नियन्त्रण बाहिर, हर्मुज जलमार्ग संचालनमा अवरोध भए विश्व अर्थतन्त्र खतरामा पर्ने आसियान राष्ट्रको निष्कर्ष।
2: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकस्तानसँग पराजित, 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाडौँमा क्रिकेटर सावित्री थामी नगद सहित सम्मानित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूले आफ्नो रकम फिर्ता पाउने बारेको प्रसंग।
3: शिक्षा र स्वास्थ्यमा लागेको 3% समता कर खारेज गर्ने मन्त्री परिषदको निर्णयसँगै यसअघि 30 शीर्षकमा नागरिकले तिरेको कर फिर्ता पाउने भएका छन्। मन्त्री परिषदको बैठकले 1 साउनदेखि हालसम्म शिक्षा र स्वास्थ्यमा तिरेको 3% कर सम्बन्धी व्यक्ति निकायको खातामा बढ़ीमा 50 दिनभित्र फिर्ता गर्नुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार यसअघि 6 साउनसम्म नागरिकले तिरेको कर 50 दिनभित्र खातामा फिर्ता दाखिला गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई निर्देशन समेत दिनेछ। अर्थ मन्त्रालयले मातहतका विभाग तथा कार्यालयहरूमा जस्तै आन्तरिक राजस्व विभाग, कोष तथा लेखा नियन्त्रण कार्यालय वा सम्बन्धित शिक्षण स्वास्थ्य संस्थालाई परिपत्र वा आदेश जारी गर्नेछ। यसरी तोकिएको अवधि 50 दिनभित्र सम्बन्धित व्यक्ति वा निकायको बैंक खातामा रकम सोधा भर्न फिर्ता गर्ने प्रक्रिया पूरा गर्नुपर्नेछ। कुनै मानिस लिन आएमा वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभएको अवस्थामा सो रकम नियमानुसार सरकारी संचित कोषमा दाखिला गर्नुपर्ने निर्णय प्रधानमन्त्रीको सचिवालयले गरेको छ। सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखितहरू अवैध भएको समेत घोषणा गरेको छ। हिजो मन्त्री परिषदको बैठकले मिटर ब्याज पीड़ित र सरकार बिसाउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भएको मोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
3: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ। गोठी संस्थानको प्रशासक पदमा शैलेश राजकुमारलाई नियुक्त गर्ने, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 भदौसम्म पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा 100% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% शुल्क दिने निर्णय समेत गरिएको छ। त्यस्तै घनिष्ठ नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा मिना गर्ने निर्णय समेत गरेको छ।
2: नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जानकारी गराएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएको छैन। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आउने तर्फ नै रहेको संकेत गरेको दहालले सीआईएनलाई बताउनुभयो।
6: साउन एक पछाडि चाहिँ कुनै पनि आउटब्रेक देखिएको छैन, चार सात दिनै भइसकिया छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिया छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले त्यो सर्भेलेन्स भनिन्छ, बर्डको जुन जुन क्षेत्रमा देखियो त्यसको वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत केही दिनदेखि नदेखेको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्डको नियन्त्रित अवस्थामा गइसक्यो भन्ने संकेत चाहिँ दिन्छ।
2: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितौन, नवलपरासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिज बढ़ी प्रभावित भएका थिए। चार महिनामा बर्ड फ्लू संक्रमणबाट 162 कुखुरा तथा पंक्षी फार्म प्रभावित भएको पनि सरकारले बताएको छ। तीमध्ये 104 प्रभावित किसान तथा फार्मको बैंक खातामा 50,71,15,725 क्षतिपूर्ति वितरण गरिएको पशु सेवा विभागले बताएको छ। सरकारले आर्थिक वर्षको अन्त्यमा कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट क्षतिपूर्तिका लागि 50 करोड़ रूपियाँ विनियोजन गरेको र उक्त रकम क्षतिपूर्ति बाबत किसानलाई दिइएको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले बताउनुभयो। चालू आर्थिक वर्षको पहिलो चौमासीका लागि भने विभागसँग 2 करोड़ रूपियाँ बजेट रहेको उहाँले बताउनुभयो। थप दावी आउने भएकाले करिब 10 करोड़ रूपियाँ क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको छ।
3: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरिएको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा विभिन्न माध्यममा हिलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै गुनासो पुगेपछि विभागले यस्तो कदम चालेको हो। श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 र निजामती सेवा ऐन 2049 बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने, यदि कुनै किसिममा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनु पर्ने, श्रमिकका उजुरी उपर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया दिने, श्रम कानून अनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय लिनुपर्ने, श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णयहरू समयमै कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरू समेत समावेश गरी निर्देशन दिएको छ। यसैबीच सीटीभीटीबाट सी परीक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सी परीक्षण र प्रमाणीकरण गर्दै आएको इण्डस्ट्री ट्रेनिङ इन्स्टिच्यूटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीभीटी र विभागको संयुक्त टोलीले अनुगमन गर्दै सिलबन्दी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो।
2: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराउँदै मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको उल्लेख गरेको छ। यसैको प्रभावले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक रूपमा बादल देखिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो भने देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानहरूमा चट्याङ सहित मध्यमसम्मको वर्षा पानी पर्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने पनि सम्भावना छ।

0: सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा ज्येष्ठ नागरिकले गर्नुपर्ने तयारी, चुनौती सामना गर्न समयमै तयारी गर्नुपर्ने विज्ञको सुझाव।
1: हामी स्वता आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौ। हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नैलाई फोकस गर्नु पर्यो।
2: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा एक घण्टाभित्र सम्बोधन गर्न निर्देशन। 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने। हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-3553।
5: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: हाम्रा दुखमै त सरकारी खेती गरिछौ र पानी पिडाला अखन त यी हाम्रो खेती हो।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
7: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: भूमि व्यवस्था तथा अभिलेख विभागले हदबन्दी भन्दा बढ़ी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। विभागले 40 जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्रचार गर्दै यसअघि पटक पटक निवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलगत अनुगमन गरी वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था वा अन्य संस्थाले स्वीकृत उद्देश्य अनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानूनी व्यवस्था छ। तर यसअघि पटक पटक पत्रचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुनः निर्देशन जारी गरेको हो। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दी भन्दा बढ़ी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ। अहिले आर्थिक वर्ष समाप्त भएको 2 महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोगको अवस्थाको निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ।
2: नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस कर्णाली प्रदेश संसदीय दलको हिजोको बैठकले प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। कांग्रेस र नेकपाका सांसदहरूले 32 असारमा मुख्यमन्त्री कडेल विरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका छन्। प्रदेश सभा सचिवालयले उक्त प्रस्तावलाई आजको प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गरेको छ। विश्वास प्रस्ताव पारित भए मुख्यमन्त्री कडेल पदमुक्त हुनुहुनेछ र संविधान अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़नेछ। 40 सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका 14, नेकपाका 14, एमालेका 10 तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसद गरी एक एक सदस्य छन्। यसैबीच सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई हिजो भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्। एमालेबाट उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर गणेश चन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, त्यसै गरी बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको हो। बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार प्रभावित भएको छ। सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी गठित समितिले अन्तिम प्रतिवेदन पेश गरेको छ। बैठकमा मन्त्रीले विशेष गरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवस्था व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाँदरका कारण बाली नष्ट हुने, किसान व्यस्त विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै यस समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोड़िएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने समेत धारणा व्यक्त गर्नुभएको थियो। मन्त्री चौधरीले टास्क फोर्स मार्फतलाई बाँदर व्यवस्थापनका लागि वैज्ञानिक, कानूनी तथा व्यवहारिक उपायहरू समितिको स्पष्ट कार्ययोजना तयार गर्न समेत निर्देशन दिनुभएको छ।
2: काठमाडौँ उपत्यकावासीलाई 12 महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा अगाडि सारिएका आयोजना अगाडि बढ़न सकेका छैनन्। सरकारले विकल्पका रूपमा वर्षौं अघिदेखि विभिन्न लिफ्टिङ र जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरे पनि तिनीहरूको काम अहिलेसम्म अगाडि बढ़न नसकेको हो। ती योजना घोषणामै सीमित छन्। सिन्धुपाल्चोक, याङ्री, लार्के र रिबर्मा खोला आयोजनाको काम अहिलेसम्म पनि शुरू हुन सकेको छैन। याङ्री र लार्के खोलाबाट दैनिक थप 34 करोड़ र रिबर्मा खोलाबाट 8 करोड़ लिटर पानी काठमाडौँ ल्याउने घोषणा गरे पनि अहिलेसम्म काम अगाडि बढ़न नसकेको हो। लामो समयदेखि चर्चामा आए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 चैत 20 गते सुन्दरी जलमा मेलम्चीको पानी काठमाडौँमा वितरण कार्यको शुभारम्भ गर्दै याङ्री र लार्के खोला खानेपानी आयोजनाको औपचारिक घोषणा गर्नुभएको थियो। उहाँले 3 वर्षभित्र ती खोलाको पानी काठमाडौँमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। गत वर्ष असारमा मेलम्ची खानेपानी आयोजना बन्द हुँदा काठमाडौँ उपत्यकामा हुने पानीको अभाव टार्न रिभरमा खोला खानेपानी आयोजनाको घोषणा गरिएको थियो। मकवानपुर स्थित सिस्नेरी खानेपानी आयोजना, ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोला आयोजना, काठमाडौँको सुन्दरी जल खोला खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरिए पनि तिनीहरूको काम अगाडि बढ़न सकेको छैन। सिस्नेरी खानेपानी आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन 2079 सालमा सार्वजनिक गरिएको थियो। त्यस यता यस आयोजनालाई सरकारले विभिन्न लगानी सम्मेलनमा प्रस्तुत गर्दै आर्थिक वर्ष 2081-82 कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिने घोषणा गरेको थियो। मेलम्ची खोलामा 2078 साल असारमा आएको बाढ़ीपछि विकल्पको खोजी गर्ने क्रममा सरकारले ठोस्ने र महादेव खोला खानेपानी आयोजनाको निर्माण गर्ने घोषणा गरेको थियो। तर जतिसुकै घोषणा गरिए पनि ती घोषणा कार्यान्वयन गर्नको लागि सरोकारवालाको बीचमा तदारूकता र समन्वयको भने अभाव देखिएको छ।
0: ताजा खबरमा अब विदेशका खबर। पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढ़ीमा पनि 40 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका अनुसार बाढ़ीमा दर्जनौ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन्। बाढ़ीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारहरूले प्रभावित क्षेत्रको आवश्यकताको मूल्यांकन गर्दै आपतकालीन सहायता परिचालन गरिरहेका छन्। बंगलादेशमा दादुराको प्रकोप अझै नियन्त्रणमा आउन नसक्दा थप 6 जनाको मृत्यु भएको छ। यससँगै दादुरा पुष्टि भएका तथा दादुरासँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु हुनेको कुल संख्या 803 पुगेको छ। बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो 24 घण्टामा थप 133 जनामा दादुरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निकायले गत मार्च 15 प्रकोप सम्बन्धी नियमित विवरण सार्वजनिक गर्दै आएको छ। हालसम्म दादुरा संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या 95 पुगेको छ भने दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका र मृत्यु हुनेको संख्या 708 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले हर्मुज जलमार्गमा नियन्त्रण कायम गर्ने र त्यहाँबाट शुल्क असुल्ने इरानको दावीले विश्व अर्थतन्त्रमा जोखिम बढ़ाउने र खतरनाक नजिर बस्ने चेतावनी दिनुभएको छ। फिलिपिन्सको राजधानीमा शुरू भएको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमा नियन्त्रण कायम गरी शुल्क लिन वा शुल्क नतिरीमा जहाजमाथि आक्रमण गर्ने अवस्था स्वीकार्य नहुने बताउनु भएको हो। उहाँले इरानले शान्ति सम्झौता अन्तर्गत प्रतिबद्धताबाट पछि हटेको आरोप दोहोर्याउँदै तेहरानले अमेरिका र अन्य पक्षसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्क मार्फत वार्ताको प्रयास गरिरहेको समेत बताउनुभयो।
2: साझा खबरमा अब खेल खबर। पाकिस्तानको इस्लामाबादमा भइरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। नेपाल र श्रीलंका बीचको खेलमा इस्लामाबाद स्थित गाडिसन जुन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार बिहान 11:15 शुरू हुनेछ। बुधबार हिजो नेपालले काजकिस्तान विरूद्ध पहिलो खेलमा 5 सेटमा गुमाएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले 2 सेट गुमाएर पुनरागमन गरे पनि 5औं सेटमा पराजित भएको थियो। श्रीलंका भने पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। त्यसैले नेपाल र श्रीलंका दुवै पहिलो जीतको खोजीमा आज हुनेछन्। एफआईभीवी विश्व वरियता मान्यता प्राप्त यस प्रतियोगिताको पहिलो खेलपछि नेपाल विश्व वरियतामा 84औं स्थानमा समावेश भएको छ। श्रीलंका वरियतामा 88औं स्थानमा रहन सफल भएको छ। नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्ने स्पोर्ट्स अवार्डको 23औं संस्करण आउँदो भदौ 18 काठमाण्डुमा हुने भएको छ। यसपटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलेटिक सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिने आयोजकले बताएको छ। गएको वर्ष दिपेन्द्र सिंह ऐरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, कराटेका एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो। र एससीसी महिला 19 मुनिको प्रिमियर कपमा उत्कृष्ट खेल्नुभएकी सावित्री धामी नगद सहित सम्मानित हुनुभएको छ। अमरावती बुटीक होटलले धामीलाई नगद 50,000 प्रदान गर्दै सम्मान गरेको हो।
0: वृद्ध अवस्थामा आउन सक्ने समस्याको समाधान, चुनौती र सुखी जीवनका लागि के गर्ने, विज्ञसँगको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमने, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब ज्येष्ठ नागरिकका कुरा। 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख छ। उमेर बढ्दै जाँदा दीर्घरोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्थामा के कस्तो कुरामा ध्यान दिने, साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ चालिससँग कुराकानी गर्नुभएको छ।
1: हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी स्वतः आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोरा छोरी हुन् नि, यिनलाई छिट्टै अंश बन्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश बन्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
11: तर कतिपय अवस्थामा चाहिँ अंश बन्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
1: अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै भने थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै हो नि, किन पिर गर्नु भएको छ त्यो नगर भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सबभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूले आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
11: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
1: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। केही समय पहिले हेल्पएज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो। त्यो समूह बनाएर महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफैले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना, त्योबाट चाहिँ कुनै सामान किन्ने, कहीँ मेला लागेको छ लर हाट बजारमा बिक्री गर्ने, त्यो गरेर पनि अलिअलि ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्र पनि छ।
2: ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर भोमनाथ चालिसीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूलाई बढ़ीमा 50 दिनभित्र फिर्ता गरिने, अर्थ मन्त्रालय मातहतका निकायलाई विशेष परिपत्रको तयारी, मिटर ब्याचका नाममा तयार गरिएका फर्जी लिखित अवैध,
2: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा 1 घण्टाभित्र सम्बोधन गर्न निर्देशन, हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू, 40 भन्दा बढ़ी जिल्लामा फिल्डमा पुगेर अनुगमन।
0: मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो। नेपालमा फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रणतर्फ 4 महिनामा 100 भन्दा बढ़ी किसानलाई 50 करोड़ भन्दा बढ़ी क्षतिपूर्ति वितरण।
2: पूर्वी अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु, बंगलादेशमा दादुराको प्रकोप नियन्त्रण बाहिर, हर्मुज जलमार्ग संचालनमा अवरोध भए, विश्व अर्थतन्त्र खतरामा पर्ने आसियान राष्ट्रको निष्कर्ष।
0: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल दोस्रो खेलमा आज श्रीलंकासँग खेल्ने, 23 संस्करण स्पोर्ट अवार्ड भदौ 3 साता काठमाडौँमा हुने, क्रिकेटर सावित्री धामी नगद सहित सम्मानित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ काठमाडौँको सड़क, जो सानो पानी पर्दाखेरि पनि जलमग्न भइसक्छन्, तर पछिल्लो समयमा लेन मिचेमा धेरै पैसा तिराउने भनेर ट्राफिक प्रहरीले त्यो सार्वजनिक गरेको विभिन्न खबरहरू पनि आइरहेका छन् र त्यस सम्बन्धी विधिवत रूपमा कानून बनाउन पनि थालिएको छ। ट्राफिकको नियम कार्यवाही उल्लंघन गरेमा धेरै पैसा तिर्नुपर्ने भनेर जुन खालको तयारी भएको छ त्यसको कतिपयले विरोध पनि गरिराखेका छन्। जलमग्न यहाँ सड़क छ, सड़कको बीचमा दुईजना व्यक्ति छन्। अगाडि पछाडि अगाडिपट्टिका व्यक्तिले एउटा मोटरसाइकल माथि थाप्लोमा बोकेका छन्। पछाडिपट्टि एकजना व्यक्ति छन् माथि घुँडासम्म पाइन्ट लगेका छन् भने जुत्ता कम्बरमा बाँधेका छन् र त्यहाँ मोटरसाइकल बोकेर अगाडि बढ्दै गर्दा नजिकै अर्को एकजना मोटरसाइकल चालक पुगेका छन्। आधा मोटरसाइकल पानीमा डुबेको छ र बोकिराखेका व्यक्तितर्फ उनले केही भनेका छन्। माथि यस्तो लेखिएको छ, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेन मिचिएला, जरिवाना तिर्नु भन्दा त बरु बोकाउँदा सस्तो पर्ने रहेछ।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष चन्द्रको विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँड रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: कार्यक्रम स्वास्थ्य सरोकार।
3: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
2: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
3: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण:
1: काम्ने रोग,
0: बौलाउने रोग,
1: ढल्ने रोग,
0: मूर्छा पर्ने,
1: सपना नराम्रो देख्ने,
0: डराउने,
1: रिस उठ्ने,
0: तर्सिने,
1: खान मन नलाग्ने,
0: चिलाउने,
1: ऐठन गर्ने,
0: कम्मर दुख्ने,
1: हात खुट्टा पोल्ने,
0: चपाउने,
1: हात खुट्टा दुख्ने वा सुन्निने,
0: ज्यान कर कर खाने,
1: महिनावारी गडबडी,
0: बाजोपन,
1: छारे रोग,
0: प्रेसर,
1: सुगर,
0: प्यारालाइसिस,
1: दम,
0: खोकी, टोकेको निलो दाम,
1: मान्छे हराएको,
0: सामान हराएको,
1: मुना मुना लागेको,
0: मेलमिलाप गर्न पर्ने,
1: दाँत दुखेको,
0: बिगार परेको,
1: पैसा फसेको,
0: रक्सी छुटाउने,
1: घर बान्ने,
0: विनाश भएको,
1: टाउको दुख्ने,
0: ग्यास्ट्रिक,
1: जन्डिस भएको,
0: सतुल नष्ट गर्ने,
1: बाथ रोग,
0: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लम्सुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-78-60, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56।
0: ग्रह व्यथा: गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा
1: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्रो याप र रेडियो चौतारीको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको बिहानको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। नेपाली कांग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाको 44 औं स्मृति दिवसको अवसरमा लमजुङ कांग्रेसले श्रद्धांजली कार्यक्रम आयोजना गरी उहाँप्रति सम्मान व्यक्त गरेको छ। लमजुङको रायनाश नगरपालिका 8 हर्रा बोर्ड स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाममा दर्शन तथा भ्रमणका लागि आउने भक्तजनहरूको संख्या बढ़दै जाँदा धामको आमदानीमा पनि वृद्धि भएको छ। बेसी शहरमा मापसे गरेका ट्रयाक्टर चालकले स्कूटरलाई ठक्कर दिँदा एकजना सामान्य घाइते भएका छन्। नेपाल भ्रमणमा आएका स्पेनी टोलीले लमजुङमा शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। करिब 179 सदस्यीय सो टोलीले साउन 11 गतेसम्म सो कार्यक्रम सञ्चालन गर्नेछन्। र अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आवागमन गत आर्थिक वर्षमा नयाँ अभिलेख कायम भएको छ।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन सियोर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 98-560-602909।
1: अब खबर विस्तारमा। नेपाली कांग्रेसले नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली कांग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाको 44 औं स्मृति दिवसको अवसरमा श्रद्धांजली कार्यक्रम गर्दै उहाँप्रति सम्मान व्यक्त गरेको छ। बुधबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता जनप्रतिनिधि शुभेच्छुक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले जननायक बीपी कोइरालाको तस्वीरमा माल्यार्पण तथा पुष्पाञ्जली अर्पण गर्दै उहाँले नेपाली लोकतान्त्रिक आन्दोलन राष्ट्रियता समाजवाद तथा नागरिक अधिकारको स्थापनाका लागि पुर्याउनु भएको अतुलनीय योगदानको स्मरण गरेका थिए। कार्यक्रममा एक मिनट मौन धारण समेत गरी उहाँप्रति श्रद्धांजली व्यक्त गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले बीपी कोइरालाको राजनीतिक दूरदृष्टि लोकतान्त्रिक मूल्य मान्यता राष्ट्रिय एकता र समाज रूपान्तरण प्रतिको प्रतिबद्धता आज पनि नेपाली राजनीतिका लागि मार्गदर्शक रहेको बताएका थिए। उनीहरूले बीपीले अंगालेको लोकतान्त्रिक समाजवाद विधिको शासन प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारको संरक्षण सम्बन्धी विचार वर्तमान राजनीतिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए। वक्ताहरूले मुलुकमा लोकतान्त्रिक संस्कारलाई संस्थागत गर्दै सुशासन पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली निर्माणका लागि बीपी कोइरालाका आदर्श र सिद्धान्तलाई व्यवहारमा उतार्नु आवश्यक रहेकोमा जोड़ दिएका थिए। उनीहरूले राजनीतिक दल जनप्रतिनिधि तथा युवा पुस्ताले बीपीका विचारबाट प्रेरणा लिएर राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए। कार्यक्रममा सहभागीहरूले बीपी कोइरालाले लोकतन्त्रको स्थापना राजनीतिक चेतनाको विकास तथा जन अधिकारको सुनिश्चितताका लागि पुर्याएको योगदान नेपाली इतिहासमा सधैं स्मरणीय रहने विश्वास व्यक्त गरेका थिए। साथै उहाँका आदर्श र सिद्धान्तले आगामी पुस्तालाई पनि लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण तथा समृद्धि राष्ट्र निर्माणतर्फ प्रेरित गरिरहने धारणा व्यक्त गरिएको थियो। श्रद्धांजली कार्यक्रमको समापन गर्दै आयोजकहरूले जननायक बीपी कोइरालाको विचार दर्शन र राजनीतिक आदर्शलाई जनस्तरसम्म पुर्याउने तथा लोकतान्त्रिक संस्कारलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। लमजुङको राईनाथ नगरपालिका आठ हर्रा बोट स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाममा दर्शन तथा भ्रमणका लागि आउने भक्तजनको संख्या बढ्दै गएको छ। पछिल्लो समय धर्मनाथ धाममा जिल्ला भित्रका मात्र नभई जिल्ला बाहिरबाट समेत श्रद्धालु भक्तजन तथा आगन्तुकहरू आउने क्रम बढ़ेको छ। धर्मनाथ धाममा रहेको 108 गौमुखी धारा, 108 शिवलिंग, 1008 शालिग्राम लगायतका धार्मिक तथा आध्यात्मिक महत्व बोकेका संरचनाले यस क्षेत्रको धार्मिक गरिमा उचो बनाएको छ। धर्मनाथ धाममा पुगेर गौमुखी धारामा स्नान गर्ने, शिवलिंगको दर्शन तथा पूजा गर्ने र धार्मिक स्थलको परिक्रमा गर्ने भक्तजनको संख्या पछिल्लो समय बढ़दै गएको हो। विशेष गरी श्रावण महिना तथा बोलबम मेलाका अवसरमा धर्मनाथ धाममा भक्तजनको विशेष चहल पहल हुने गरेको छ। भगवान शिवको प्रिय महिनाको रूपमा मानिने श्रावणमा भक्तजनहरू व्रत बस्ने, शिवालयमा पूजा आराधना गर्ने, जल चढ़ाउने तथा धार्मिक स्थलको दर्शन गर्ने गर्दछन्। धर्मनाथ धाममा पनि श्रावण महिनाका सोमबार विशेष धार्मिक गतिविधि तथा पूजा आजा हुने भएकाले भक्तजनको आकर्षण बढ़ने गरेको छ। धर्मनाथ धाममा आउने भक्तजन तथा आगन्तुकहरूबाट आश्रम तथा धार्मिक स्थलको संरक्षण, संचालन र सेवाका लागि स्वैच्छिक रूपमा दान गर्ने क्रम समेत बढ़दै गएको छ। हालै विभिन्न स्थानमा राखिएका दान पेटिका खोली रकम गणना गर्दा भक्तजन तथा शुभेच्छुकहरूले गरेको दानबाट उल्लेख्य रकम संकलन भएको छ। आँपको चौतारीमा रहेको भगवान बुद्धको मूर्तिसँगै राखिएको दान पेटिकाबाट 13,815 रूपियाँ संकलन भएको छ। यस्तै भोजनालयमा राखिएको दान पेटिकाबाट 17,125 रूपियाँ संकलन भएको जनाइएको छ। बोलबम मेलाको पहिलो दिन धर्मनाथ धाममा रहेका थप दुईवटा दान पेटिकाको रकम समेत गणना गरिएको थियो। ती दुई दान पेटिकाबाट 10,500 रूपियाँ संकलन भएको छ। यसरी चारवटा दान पेटिकाबाट जम्मा 41,440 रूपियाँ संकलन भएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभएको छ। धर्मनाथ धाममा आउने भक्तजनहरूले आफूले सके अनुसार गरेको दानलाई धार्मिक सेवासँग जोडेर हेर्ने गरिएको छ। दानबाट संकलित रकम आश्रमको संचालन, भक्तजन तथा आगन्तुकका लागि आवश्यक सेवा, धार्मिक संरचनाको संरक्षण तथा सामाजिक सेवामा उपयोग गरिएको जनाइएको छ। धर्मनाथ धाममा रहेका धार्मिक संरचनाहरूले भक्तजनको आस्था र विश्वासलाई थप बलियो बनाएको आश्रमको भनाइ छ। 108 गौमुखी धारामा स्नान, 108 शिवलिङ्गको दर्शन तथा पूजा, 1008 शालिग्रामको दर्शन र भगवान शिवप्रतिको आस्थाका कारण धर्मनाथ धाममा पछिल्लो समय धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा समेत विकास हुँदै आएको छ। आश्रममा आउने भक्तजनहरूले गरेको गोप्य तथा स्वैच्छिक दानप्रति सर्वोदय सेवाश्रमले आभार व्यक्त गरेको छ। दान गर्ने सम्पूर्ण भक्तजन, श्रद्धालु तथा शुभेच्छकहरूलाई धन्यवाद दिँदै आश्रमले उहाँहरू तथा उहाँहरूका परिवारमा भगवान भोलेनाथको कृपा, आशीर्वाद र सुख शान्ति समेत कायम रहोस् भन्ने कामना समेत गरिएको छ। बेसी शहरमा मापसे गरेका ट्र्याक्टर चालकले स्कूटरलाई ठक्कर दिँदा एकजना सामान्य घाइते भएका छन्। लमजुङको बेसी शहर आठ प्रशासन चोक हुँदै बेसी शहर दुई गैरीतर्फ बालुवा लोड गरेर जाँदै गरेको ट्र्याक्टरले स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक सामान्य घाइते भएका छन्। मर्सङ्गी नदीबाट बालुवा लोड गरी बेसी शहर नगरपालिका दुई गैरीतर्फ जाँदै गरेको G1T5072 नम्बरको ट्र्याक्टरले बेसी शहर आठ प्रशासन चोक नजिकै AAA445 नम्बरको स्कूटरलाई ठक्कर दिएको हो। दुर्घटनामा स्कूटर चालक 45 वर्षीय निर्जङ गुरूङ सामान्य घाइते भएका छन् भने ट्र्याक्टर चालक 27 वर्षीय सुदीप पराजुली पनि सामान्य घाइते भएका छन्। घाइते दुवैको प्रदेश अस्पतालमा सामान्य उपचारपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। दुर्घटनामा स्कूटरमा सामान्य क्षति पुगेको छ भने स्कूटरलाई जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ। मध्य नेपाल दुई सुती पसल निवासी ट्र्याक्टर चालक पराजुलीले मादक पदार्थ सेवन गरी सवारी चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ। उनलाई प्रहरी नियन्त्रणमा लिएको छ र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहानको चौतारी खबरमा पालो भएको छ छोटो व्यापारिक विश्रामको।
6: ओ भरे खन प्रलो छैन हतारलाई र हो आजो नेवाले भिजी तारे मुई पिब मिमी मार्बलरी प्रिम बिर बेसी सर मुभा गंगा आर्ट ग्यालरी याबो मै आछु
7: मै याम बिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याबो मैलो खारे तारे प्रे यान सेदी
6: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
7: तर मार्बल र फ्री भा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम रो छल असी ब्याज दे माया चिलो भनेम रो
8: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
0: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
2: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883
9: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
10: ल आए बहिनी किन होला
9: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
10: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
9: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिन जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
0: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गे खोला पुल्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
2: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
2: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको
0: 57 र 9840067787
2: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी

0: जन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 9842618202 र 9842319799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
3: शान्ति र विकासका लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज।
4: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। गत आर्थिक वर्षमा 169 देशका पर्यटकले अन्नपूर्ण संरक्षित क्षेत्रमा पर्ने विभिन्न गन्तव्य स्थलको भ्रमण गरेका छन्। सो अवधिमा 5,08,476 जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन्। तीमध्ये दक्षिण एसियाली मुलुकका 3,84,145 र अन्य मुलुकका 1,24,331 रहेका छन्। सबैभन्दा बढ़ी 3,75,797 भारतीय पर्यटक यहाँ आएका हुन्। दोस्रोमा चीनिया 12,539 र तेस्रोमा अमेरिकाका 9,884 पर्यटक आएका हुन्। 7,600 वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका 15 स्थानीय तहका 87 ओडाहरू समेटिएका छन्। आकर्षक गन्तव्य स्थल, पर्यटन मैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले यस क्षेत्र घुमफिरका लागि उत्कृष्ट मानिने गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डाक्टर रविन कडरियाले आर्थिक वर्ष 81-82 तुलनामा आर्थिक वर्ष 82-83 दोब्बर बढ़ी विदेशी पर्यटक यहाँ आएको बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 2,78,113 जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। पर्यटक आगमनमा गत आर्थिक वर्षमा नयाँ अभिलेख कायम भएको उहाँको भनाइ छ। अन्नपूर्ण चक्रीय पदमार्गको मुख्य प्रस्थान बिन्दु लमजुङको बेसी सर हो। यसबाहेक सड़क विस्तारका कारण पैदल यात्रीहरू आफ्नो समय र सहजता अनुसार भूलभुले, च्याम्चे वा सोझै मनाङको चामेबाट पनि यात्रा शुरू गर्ने गर्दछन्। लमजुङको मर्सङ्गी र कोलासोथर गाउँपालिकामा स्पेनबाट नेपाल आएका विद्यार्थी, स्वास्थ्यकर्मी, शिक्षक एवं प्राविधिक टोलीले शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्पेनको रूटा इनिट नामक संस्थाबाट नेपाल आएका 149 जना विद्यार्थी साथै मेडिकल एकाडेमिक प्राविधिक टोली तथा लिडर गरी करिब 179 जना सदस्य सहितको टोलीले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो। हिमालयन योगी एडभेञ्चर प्राली महाराजगंज काठमाण्डुको व्यवस्थापन तथा संस्थाकी अध्यक्ष झरना थापाको नेतृत्वमा सो टोली लमजुङ आएको हो। अभियान यही साउन 11 गतेसम्म सञ्चालन हुनेछ। हाल सो टोलीले लमजुङको मर्सङ्गी गाउँपालिका सिम्पानी स्थित श्री गणेश माध्यमिक विद्यालयको प्रांगण र कोलासोथर गाउँपालिकाको भुजुङमा सो कार्यक्रम सञ्चालन गरिरहेका छन्। स्पेनबाट नेपालमा शैक्षिक तथा सांस्कृतिक भ्रमणको लागि आएका

18 वर्ष उमेर समूह का 140 जना विद्यार्थी मध्य 75% विद्यार्थी छात्र रहेको जनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप का अनुसार अन्नपूर्ण पदमार्गमा लेक लाग्ने उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्या घटनामा वृद्धि हुँदै गएको देखिएको छ। आर्थिक वर्ष 2082-83 मात्रै लेक लागेर 25 जना पर्यटकको ज्यान गएको तथ्याङ्क सार्वजनिक गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार ज्यान गुमाउने मध्ये 12 जना नेपाली 9 जना भारतीय तथा जापानीज मेक्सिको स्पेन र सिंगापुरका 1-1 जना विदेशी पर्यटक रहेका छन्। मृत्यु हुने मध्ये 4 जना पथ प्रदर्शक र भरिया समेत रहेको आयोजनाले जनाएको छ। सबैभन्दा बढी मृत्युका घटना मुस्ताङ जिल्लामा भएका छन्। यस्तै भएका छन् त्यहाँ मात्रै 15 जनाले लेक लागेर ज्यान गुमाएका छन्। यस्तै मनाङमा 8 जनाको मृत्यु भएको छ भने अन्नपूर्ण आधार शिविर र मर्दी हिमाल आधार शिविर क्षेत्रमा 1-1 जनाको ज्यान गएको विवरणमा उल्लेख गरिएको छ। गत आर्थिक वर्ष 2081-82 लेक लागेर 19 जनाको मृत्यु भएको थियो। यस वर्ष उक्त संख्या बढ़ेर 25 पुगेपछि उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकको सुरक्षालाई लिएर थप चिन्ता व्यक्त गरिएको छ। पर्यटनसँग सम्बन्धित निकायहरूले यात्रुमा पर्याप्त सचेतनाको अभाव र यात्रा गर्दा आवश्यक सावधानी नअपनाउँदा यस्ता घटना बढ्दै गएको बताएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डाक्टर कडारियाका अनुसार सड़क मार्ग हुँदै मुक्तिनाथ पुग्ने नेपाली तथा भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढ़ी देखिएको छ। गाड़ी वा मोटरसाइकल मार्फत छोटो समयमै अत्यधिक उचाइमा पुग्दा शरीरले त्यहाँको कम अक्सिजन युक्त वातावरणसँग अनुकूल गर्ने पर्याप्त समय नपाउने भएकाले स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार टाउको अत्याधिक दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, अत्याधिक थकान महसुस हुने, सास फेर्न गाह्रो हुने तथा चेतना स्तरमा कमी आउने जस्ता लक्षण देखिएमा त्यसलाई सामान्य रूपमा लिन नहुने र तत्काल तल्लो उचाइमा झर्नुका साथै आवश्यक स्वास्थ्य उपचार लिनुपर्ने उहाँले बताउनु भएको छ। उच्च हिमाली क्षेत्रमा लामो पदयात्रा गराउने पथ प्रदर्शकहरू पनि यात्राका क्रममा पर्याप्त विश्राम, बिस्तारै उचाइ बढ़ाउने र शरीरलाई वातावरणसँग अनुकूल गर्ने समय दिनुपर्नेमा जोड़ दिएका छन्। उनीहरूका अनुसार हतारमा यात्रा गर्दा लेक लाग्ने जोखिम उल्लेख्य रूपमा बढ़ने गर्दछ। स्वास्थ्य तथा पर्वतीय पर्यटनका विज्ञहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दा एकै दिन 500 मिटर भन्दा बढ़ी उचाइ पार नगर्न, प्रशस्त पानी पिउन, मदिरा सेवन नगर्न तथा शरीरमा असहज लक्षण देखिने बित्तिकै यात्रा रोक्न सुझाव दिएका छन्। उनीहरूका अनुसार यात्रु स्वयंले सतर्कता, उचित योजना र आवश्यक जानकारीले लेक लाग्ने जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नुअघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नेपाली कांग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाको 44 औं स्मृति दिवसको अवसरमा लमजुङ कांग्रेसले श्रद्धांजलि कार्यक्रम आयोजना गरी उहाँप्रति सम्मान व्यक्त गरेको छ। लमजुङको राईनाथ नगरपालिका हर्रा बोर्ड स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाममा दर्शन तथा भ्रमणका लागि आउने भक्तजनको संख्या बढ़दै जाँदा धामको आमदानीमा समेत वृद्धि भएको छ। बीसी शर्मा मापसे गरेका ट्र्याक्टर चालकले स्कूटरलाई ठक्कर दिँदा 2 जना सामान्य घाइते भएका छन्। नेपाल भ्रमणमा आएका स्पेनी टोलीले लमजुङमा शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। करिब 179 सदस्य सो टोलीले साउन 11 गतेसम्म सो कार्यक्रम सञ्चालन गर्नेछन्। र अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन गत आर्थिक वर्षमा नयाँ अभिलेख कायम भएको छ। हवस् त, बिहानको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद अधिकारी पनि बिदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।

0: मारे मत सुन्ताली न मेरो बिहे हुँदै छ यसो फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला
1: सानो कुनामा पनि केको पिर गरेको ढुमोस
0: खर्काजी पनि क्या कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि लौ न यसो केही उपाय दिनु पर्यो
1: बुद्ध डिजिटल छँदै छ नि झिगे खोला होला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
2: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ सम्पर्क नम्बर 98560 46 466
3: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ
4: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
5: ल ल आए बहिनी किन होला
4: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
5: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ्गे खोलामा नन्दस लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
4: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिन जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
3: प्रोपाइटर अमृत श्रेष्ठ बेसीसहर नगरपालिका 8 झिङ्गे खोला पुल्चो पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560 46 257 र 98 40 067 787
6: सुनिता आ गर त
4: भोके मेरो दास सबै किराले खाएको छ
6: गर न के आ गर म हेर्छु
4: आ
6: छी कस्तो गनाको दाँत माझ्दैन हो
4: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
6: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसेनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
7: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीसहर नगरपालिका 8 सेरा ओरालो लम्जु
8: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98-414-84-440
9: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
10: हो त है आमा बरु कहाँ जाने भन्नु त
9: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
11: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुन चाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 मा। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9008044010 9008038526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9846-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमती मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60 97-69-77-68-60 र 98-21-57-56-36 98-21-57-56-36
6: सुनिता आ गर त
7: भोके, मेरो दास सबै किराले खाएको छ।
6: गर न के, आ गर, म हेर्छु।
7: आ
6: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
7: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
6: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
8: भूपुसैनिक डेन्टल होम प्राली बेसीतर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
9: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
8: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
0: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
8: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
8: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ।
8: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन स्योर गरौँ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी शहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट।

0: सिन्का आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला तुम्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
7: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
7: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
4: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165-85520 98066-66162 र 066-521-381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 98460558565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि, त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
2: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
7: थप सुविधा का साथ में हमी कहाँ पलंग दराज सोफा डाइनिंग स्टील दराज लगायत फर्नीचर तथा फर्निशिंग का संपूर्ण सामग्री सुपथ मूल्य में पाइन्छ।
8: प्रोपाइटर मोहम्मद मिनहाज अंसरी, लमजुंग सिरक रसना उद्योग एवं लमजुंग फर्नीचर सेंटर, विश्वसहर नगरपालिका 8 झिंगेखोला लमजुंग। संपर्क फोन नंबर 9842673829 र 9817154038।
9: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भरे खनप्रलो छैन हतरलाई र
1: होयाजु मेवने बछिजी तारे मुई पिबा मिमामी मार्वलरी प्रिवबीर देसिसर मुबा गंगा आग ग्यालरी याबो मय बाछु
0: नै याम भिर तयार तडीबा तारे नासर बजार लम्बीमु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याबो मैलो फारे तारे प्रिय यानसेदी
1: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
0: तर मि मार्बल र फिबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छालसी ब्याज दे माया चिनो भनेम्रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843010183।
4: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने जे दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसी भइदिनु।
5: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
4: हुन्छ बुहारी।

0: 98465-64-93।
1: हेर्ने हराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण:
2: कामने रोग,
1: बौलाउने रोग,
2: ढल्ने रोग,
1: मूर्छा पर्ने,
2: सपना नराम्रो देख्ने,
1: डराउने,
2: रिस उठ्ने,
1: तर्सिने,
2: खान मन नलाग्ने,
1: चिलाउने,
2: ऐठन गर्ने,
1: कम्मर दुख्ने,
2: हात खुट्टा पोल्ने,
1: चपाउने,
2: हात खुट्टा दुख्ने वा सुन्निने,
1: ज्यान करकर खाने,
2: महिनावारी गडबडी,
1: बाजोपन,
2: छारे रोग,
1: प्रेसर,
2: सुगर,
1: प्यारालाइसिस,
2: दम,
1: खोकी, टोकेको निलो दाम,
2: मान्छे हराएको,
1: सामान हराएको,
2: टुनामुना लागेको,
1: मेलमिलाप गर्न पर्ने,
2: दाँत दुखेको,
1: बिगार परेको,
2: पैसा फसेको,
1: रक्सी छुटाउने,
2: घर बाँध्ने,
1: पिनाश भएको,
2: टाउको दुख्ने,
1: ग्यास्ट्रिक,
2: जन्डिस भएको,
1: सत्रु नष्ट गर्ने,
2: बाथ रोग,
1: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
2: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
3: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
1: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रंगीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीचहर नगरपालिका 8, झिङ्गेखोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: किन हाँसे हो नि बुढा? तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँघरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: कार्यक्रम स्वास्थ्य सरोकार।
5: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
4: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्म, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856045435।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841252091।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
1: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ, प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीचर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएफ डाक्टर सीसा अधिकारी
6: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84440
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको
8: खोजीमा हुनुहुन्छ
7: यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
9: कार्यक्रम स्वास्थ्य सरोकार
10: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
9: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
10: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1989।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रात बिबिर उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463 78450 र 98241112।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিট উঠ না, আপনি বিহে বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিট।
1: ও তো এ আমা, বরু কা জানি, বন্ধু তো।
0: পয়লা মুখ ধুনে, অনি এই আমরে বেশি শহরকো ভীমসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে, सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
1: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091।
6: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसी भइ
7: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारटार जाने बाटो छ नि तिमी त्यहाँ बरु
6: हुन्छ बुहारी ल गइहालम साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093।
8: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण
9: कामने रोग
8: बौलाउने रोग
9: ढल्ने रोग
8: मूर्छा पर्ने
9: सपना नराम्रो देख्ने
8: डराउने
9: रिस उठ्ने
8: तर्सिने
9: खान मन नलाग्ने
8: चिलाउने
9: ऐठन गर्ने
8: कम्मर दुख्ने
9: हात खुट्टा पोल्ने
8: चपाउने
9: हात खुट्टा दुख्ने वा सुन्निने
8: ज्यान करकर खाने
9: महिनावारी गडबडी
8: बाजोपन
9: छारे रोग
8: प्रेसर
9: सुगर
8: प्यारालाइसिस
9: दम
8: खोकी टोकेको निलो दाम
9: मान्छे हराएको
8: सामान हराएको
9: टुनामुना लागेको
8: मेलमिलाप गर्न पर्ने
9: दाँत दुखेको
8: बिगार परेको
9: पैसा फसेको
8: रक्सी छुटाउने
9: घर बान्ने
8: पिनास भएको
9: टाउको दुख्ने
8: ग्यास्ट्रिक
9: जन्डिस भएको
8: सतुर नष्ट गर्ने
9: बाथ रोग
8: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासको साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
9: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
10: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 र 98 21 57 56 36 98 21 57 56 36।
8: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06552475, मोबाइल नम्बर 9857045735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841652091।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
1: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु आ छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सालको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भोपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भोपु सैनिक डेन्टल होम प्राली भेसिटर नगरपालिका 8 सेरा ओरालो लन्जुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84440
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39647 र 98111-90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: বাবু,
1: এ বাবু, ঝটে উঠ তো, ছিট উঠ না, আপনি বিহে বিষে যস্তো ছ, বুহারীকো লাগি গহনা কিন জানু পরি না, উঠ তো ছিট।
2: ও তো এ আমা, বরু কা জানি, ভন্নু তো।
1: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশী শহরকো ভিন্সুল স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्किएको म त।
5: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
2: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन।
8: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु।
2: हुन्छ बुहारी ल गइहालम साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका 8 सेरा
3: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98-465-64-093।
9: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण
10: कामने रोग
9: बौलाउने रोग
10: ढल्ने रोग
9: मूर्छा पर्ने
10: सपना नराम्रो देख्ने
9: डराउने
10: रिस उठ्ने
9: तर्सिने
10: खान मन नलाग्ने
9: चिलाउने
10: ऐठन गर्ने
9: कम्मर दुख्ने
10: हात खुट्टा पोल्ने
9: चपाउने
10: हात खुट्टा दुख्ने वा सुन्निने
9: ज्यान कर्कर खाने
10: महिनावारी गडबडी
9: बाजोपन
10: छारे रोग
9: प्रेसर
10: सुगर
9: प्यारालाइसिस
10: दम
9: खोकी टोकेको निलो दाम
10: मान्छे हराएको
9: सामान हराएको

0: थुना मुना लागेको,
1: मेलमिलाप गर्न पर्ने,
0: दाँत दुखेको,
1: बिगार परेको,
0: पैसा फसेको,
1: रक्सी छुटाउने,
0: घर बाँध्ने,
1: विनाश भएको,
0: टाउको दुख्ने,
1: ग्यास्ट्रिक,
0: जन्डिस भएको,
1: शत्रु नष्ट गर्ने,
0: बाथ रोग,
1: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
0: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-78-60, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56।
1: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब पाउनुहोस् ओल्ड लिङ्कको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9808-44010, 9808-38526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
4: सुनिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 0665214429, मोबाइल नम्बर 9844184440।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो 94.4 MHz।

0: बुढी ए बुढी किन ल्याउरो मुख लगाएर बस्यो कि के भयो मेरो बुढीले आज
1: चाडबाड पनि नजिकै आइसक्यो गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी
0: भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही

0: सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165 85 520 98 066 66 162 र 066 521 381। दीपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-735, 066-520-775, मोबाइल नम्बर 98-560-45-735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
4: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
4: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
3: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरस कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843378450 र 9824111032।
3: ओहो, हेर सर, टाढै पो सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841520091।
7: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शक्ति र विकासका लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज
1: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
2: गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रूपियाँ माग्यो आयातको हिस्सा झण्डै 87% भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ आमदानी
1: नेपाली कांग्रेसको नयाँ अभियान शुरू आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फुट नजिक नयाँ र पुराना दलको नाममा समाजमा गलत भाष्य फैलाएको एमाले अध्यक्ष ओलीको आरोप
2: फर्जी लिखत अवैध घोषणा गरेपछि मिटर ब्याज पीड़ितहरू खुशी तर कार्यान्वयनमा ठूलो चुनौती रहेको भनाइन्
3: 3 महिनाभित्रमा सोधा पेश गरेर कानूनको ड्राफ्ट पठाउने वाला छ अर्को चिन्हाभित्रको कुरा छ अब यो फर्जी लिखतहरूलाई अब कसरी वर्गीकरण गर्ने हो त्यही नै ठूलो चुनौती लाग्छ
1: दिल्लीबाट शुरू भएको शैक्षिक सुधार आन्दोलन भारतभर फैलिँदै प्रधानमन्त्रीको प्रतिक्रियाकै बीच भोलि भारतभर प्रदर्शन आह्वान
2: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
4: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
6: मेजर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: नेपाल दर्पणमा अब खबरको सिलसिला गएको आर्थिक वर्ष 2082-83 24 खर्ब 11 अर्ब 66 करोड़ 95 लाख रूपियाँको वैदेशिक व्यापार भएको छ भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20 खर्ब 97 अर्ब 37 करोड़ रूपियाँ बराबरको वस्तु आयात र 3 खर्ब 15 अर्ब 29 करोड़ रूपियाँको वस्तु निर्यात भएको हो कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्ष तुलनामा 15.88% वृद्धि भएको छ आर्थिक वर्ष 2081-82 20 खर्ब 81 अर्ब 15 करोड़ रूपियाँको वैदेशिक व्यापार भएको थियो सबैभन्दा बढ़ी आयात हुनेमा डिजेल कच्चा भटमासको तेल पेट्रोल एलपी ग्यास फलाम तथा फलामजन्य सामग्री स्मार्टफोन लगायत छन् यस्तै सबैभन्दा बढ़ी निर्यात हुनेमा संशोधित भटमासको तेल अलैची गलैचा सनफ्लावर तेल जुटका सामग्री पाम तेल लगायतका वस्तु रहेका छन्
2: नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 विद्युत निर्यात 68% बढ़ेको हो आर्थिक वर्ष 2081-82 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री गरिएको थियो गएको आर्थिक वर्ष नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा बढ़ी बिजुली निर्यात गरेको छ भारतीय खुला बजार र बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10 अर्ब 55 करोड़ रूपियाँमा सीमित भएको छ बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारमा मात्रै 18 अर्ब 76 करोड़ रूपियाँ खुद फाइदा कमाएको छ अघिल्लो आर्थिक वर्ष 2081-82 यस्तो खुद बचत 4 अर्ब 53,57,00,000 रुपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढेको प्राधिकरणको भनाइ छ। नदी तथा खोला नालामा पानीको बहाव बढ़न शुरू भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत निर्यात गर्दै आएको छ भने हिउँदयाम शुरू भएसँगै नदी तथा खोला नालामा पानीको बहाव घट्दा केही महिनामा भारतबाटै बिजुली आयात गरिन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छात्र संगठन अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीहरूले उहाँसँग गर्नुभएको छलफल क्रममा उहाँले सरकारी निकायलाई यस्तो निर्देशन दिनुभएको हो। अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो हुने भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग व्यवसायको छ। यस्तै अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणमा दिँदै आएको 75% अनुदान बन्द भएकामा त्यसलाई पुनः सञ्चालन गर्न पनि व्यवसायीहरूले माग गरेका छन्। यो मागका सम्बन्धमा प्रधानमन्त्री शाह सकारात्मक हुनुभएको उहाँको सचिवालयले जनाएको छ। प्राङ्गरिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायीहरूको माग अनुसार व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। यसै गरी अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने प्रधानमन्त्री शाहको भनाइ छ।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताउनु भएको छ। काठमाण्डुमा आयोजित कार्यक्रममा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले परम्परागत शैलीको प्रशासनलाई सुधार गरी नतिजामुखी बनाउन निर्देशन दिनुभएको हो। अर्थमन्त्री वागेले राज्यले लिने नीति र बीउ पूँजीका रूपमा गरिने लगानीको अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै राजस्व संकलनको पद्धतिलाई थप सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले स्वैच्छिक कर अनुपालनको अवधारणालाई जोड़ दिँदै करका दरहरूलाई व्यावहारिक बनाउन र करदाताहरूलाई नागरिक एवं उद्यमीका रूपमा ससम्मान व्यवहार गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। प्रशासनिक सुधारको सन्दर्भमा अर्थमन्त्रीले पुरानो र बोझिलो दरबन्दी संरचनालाई परिमार्जन गर्नुपर्ने बताउनुभयो। उहाँले विभागको कार्यक्षमता बढ़ाउन आईटी प्रणालीको स्तरोन्नति र चुस्त वाईफाई सेवा जस्ता आधारभूत आवश्यकतामा कुनै कन्जुसाई नगर्न महानिर्देशकलाई निर्देशन दिनुभयो।
1: सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। संशोधित कार्यविधि अनुसार अब विशेष परिस्थितिका कारण कुनै त्रैमासिक किस्ता ढिला तिरेका ऋणले पनि ब्याज अनुदान पाउनेछन्। अर्को त्रैमासिकमा बकेउता चुक्ता गरी कर्जा नियमित गरेमा र बैंक तथा वित्तीय संस्थाले कर्जाको सदुपयोग भएको यकिन गरेमा अनुदान निरन्तर उपलब्ध हुनेछ। यसअघि नियमित समयमै किस्ता भुक्तानी नगरी अनुदान पाइँदैन थियो। यस्तै 2075 कार्यविधि अनुसार प्रभाव भई नवीकरण भएका कर्जामा शुरू भएको मितिदेखि अधिकतम 5 वर्षसम्म ब्याज अनुदान पाइनेछ। प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जा लिँदा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान नलिएको ऋणीको स्व घोषणा अनिवार्य गरिएको छ। अहिले कृषि तथा पशुपक्षी महिला उद्यमशील स्टार्टअप तथा विपद पीड़ितको आवास निर्माण लगायतका शीर्षकमा निश्चित सीमासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ।
2: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 14.17 अंकले बढ़ेर 2727.72 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.5% उकालो लागेको छ। आज 153 कम्पनीको शेयर घटेकोमा 111 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 5.18 अर्ब करोड़को कारोबार भएकोमा आज 338 कम्पनीका 1.77 करोड़ कित्ता शेयर 4.69 करोड़ रूपियाँमै किनबेच भएको छ।
1: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउन उच्च स्तरीय समिति गठन गरेको छ। मन्त्री सुविता गौतमले आर्थिक वर्ष 2083-84 कानून निर्माण तथा सुधार वर्ष घोषणा गर्नुभएको थियो। उच्च स्तरीय समितिले प्रचलित कानूनहरूको पुनरावलोकन संशोधन खारेजी संहिताकरण तथा संविधान बमोजिम आवश्यक नयाँ कानून निर्माणका लागि सिफारिश गरेको छ। उच्च स्तरीय समितिको अध्यक्षमा मन्त्री गौतम रहनुहुनेछ। समितिमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएशनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सदस्य सचिव रहनुहुनेछ। मन्त्रालयले यो निर्णय मार्फत कानून निर्माण तथा सुधारलाई व्यवस्थित, समयबद्ध र प्रभावकारी बनाउँदै संविधान अनुकूल, जनमैत्री र समसामयिक कानूनी प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। फर्जी लिखत अवैध घोषणाबाट मिटर ब्याज पीड़ितको समस्या समाधान तथा जोखिम बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रूपियाँ नाघ्यो, आयातको हिस्सा झण्डै 87%, भारत र बंगलादेशका बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड रूपियाँ आमदानी, अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमा मिलाउन प्रधानमन्त्री शाहको निर्देशन, शेयर बजार सामान्य बढ़्यो, कानून निर्माण तथा सुधार वर्ष अभियानका लागि उच्च स्तरीय समिति गठन लगायतका खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर, नेपाली कांग्रेसले जरा अभियान समापन गर्दै नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान शुरू गरेको छ। आज राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको 44 वर्ष स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति गगन थापाले नयाँ अभियानको घोषणा गर्नुभएको हो। यसअघि कांग्रेसले गएको वैशाख 1 गते शुरू गरेको जरा अभियान अन्तर्गत गाउँ सदस्यता वितरण सँगै छलफल सभा सम्मेलन आयोजना गरिएको थियो। यसैबीच आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्ण बहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनको मुखसम्म पुगेको हो। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्ने सम्मको रणनीति बनाएको छ। इतर पक्षले हिजो आयोजना गरेको छुट्टै कार्यक्रममा नेताहरूले सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन्। आफूहरू एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति शर्मा संवादबाट भागेर एकलौटी ढंगले अघि बढ़ेको उनीहरूको आरोप छ। तर सभापति गगन थापाले बीपी स्मृति दिवसका अवसरमा हिजो कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई गगन थापा निन्दा प्रतियोगिताको संज्ञा दिँदै त्यसमा आफूले धेरै ध्यान नदिएको बताउनुभयो। आज राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको 44 स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले सबैलाई समेटेर पार्टीलाई अगाडि लैजाने आफूहरूले शब्द प्रयास गरिरहेको बताउनुभयो।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुरानो राजनीतिक दलको नाममा समाजमा गलत भाष्य फैलाएर लोकतान्त्रिक दलहरूलाई कमजोर बनाउने सुनियोजित प्रयास भइरहेको आरोप लगाउनु भएको छ। 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले धर्म जात र भूगोलका नाममा समाज विभाजन गर्न नसकेपछि अहिले नयाँ र पुरानाको नाममा राजनीतिक दलहरूमाथि प्रहार भइरहेको दावी गर्नुभयो। विश्वका स्थापित लोकतान्त्रिक देशहरूमा पनि पुराना दलहरूले नै शासन सञ्चालन गरिरहेको उदाहरण दिँदै उहाँले नेपालमा पुराना दललाई विस्थापित गर्नुपर्छ भन्नुको कुनै आधार नरहेको बताउनुभयो। पार्टी पुरानो वा नयाँ भने नहुने र समय अनुसार अध्यावधि हुनुपर्ने उहाँको भनाइ छ। अध्यक्ष ओलीले दलहरू र नेताहरूले देश खाए भन्ने भ्रामक भाष्य खड़ा गरेर लोकतान्त्रिक संस्थाहरूप्रति अविश्वास फैलाउन खोजेको भन्दै लोकतन्त्रको रक्षा र संविधानको संरक्षण तथा संशोधनका दायित्व राजनीतिक दलहरूकै भएको बताउनुभयो।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदो 4 वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइने बताउनु भएको हो। विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागभण्डामा आधारमा नभई योग्यता र क्षमता अर्थात मेरिटोक्रेसीका आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने बताउनुभयो। यस्तै उहाँले विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप नहुने र नियुक्ति सरूवा वा बढ़ुवा जस्ता प्रशासनिक कार्यमा राजनैतिक दबाव दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभयो।
1: गएको शुक्रबार सरकार र मिटर ब्याज पीड़ित बीच 9 बजे सहमति भएपछि जनकपुरबाट शुरू भएको पैदल न्याय मार्च निजगढ़बाट स्थगित भएको छ। त्यससँगै त्यसलाई अनुमोदन गर्दै मन्त्री परिषदले मिटर ब्याजसँग सम्बन्धित कपाली तमसुक दृष्टिबन्धक बाध्यकारी चेक र छिनुवा पासल लगायत सबै फर्जी लिखत अवैध घोषणा गर्यो। सरकारको यो घोषणापछि पीड़ितहरूले राहत महसुस गरेका छन् तर फर्जी लिखतका आधारमा हडपिएको घर जग्गा फिर्ता गर्ने क्षतिपूर्ति दिलाउने दोषीलाई कार्यवाही गर्ने र भविष्यमा यस्तो नदोहोरिने वातावरण बनाउने काम गर्न सरकारले चुनौती छ। मिटर ब्याज पीड़ित मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहालाई हामीले सरकारले मिटर ब्याज पीड़ितको पक्षमा लिएको निर्णयलाई तपाईँले कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
3: यो राज्यले चाहिँ एउटा निर्णय गरेको छ जुन घोषणा गरे फर्जी लिखतहरूलाई चाहिँ यसलाई चाहिँ हामीले चाहिँ सङ्घ समितिको तर्फबाट र पीड़ितहरूको तर्फबाट चाहिँ यो सरकारको कदमलाई चाहिँ स्वागत गरेका छौँ र अब यो प्रक्रियालाई चाहिँ छानबिनको प्रक्रियामा कसरी लाग्छ राज्यले चाहिँ त्यसमा सबै पीड़ितहरूको ध्यान गर्छ।
2: सरकारले घोषणा त गर्यो तर यो भूतमा चाहिँ कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न देखिँदैन। तपाईँको विचारमा चाहिँ कार्यान्वयनका सबैभन्दा ठूला चुनौती चाहिँ के हुन सक्छन्?
3: कार्यान्वयनको सबैभन्दा ठूलो चुनौती हो राज्यलाई चाहिँ पहिला पनि हामीले सहमति गर्दाखेरि बहिरहेको कुरा थियो चाहिँ राज्यले चाहिँ 3 महिनाभित्रमा श्रद्धा पेश गरेर चाहिँ कानुनको ड्राफ्ट चाहिँ पठाउनेवाला छ र त्यसरी न्यायाधिकरण कुरा छ। अब यो फर्जी लिखतहरूलाई चाहिँ अब कसरी वर्गीकरण गर्ने हो त्यही नै ठूलो चुनौती लाग्छ जस्तो लाग्छ।
2: यो घर जग्गा गुमाएका पीड़ितहरूलाई चाहिँ त्यो सम्पत्ति फिर्ता दिलाउने र क्षतिपूर्तिको व्यवस्था चाहिँ कसरी गर्नुपर्छ? अब
3: यसको चाहिँ मेन कुरा के छ कि अब पीड़ितहरूले चाहिँ त्यो न्याय पाउनु पर्यो उहाँहरूको चाहिँ हत्या सम्पत्तिहरू र क्षतिपूर्ति। अब यो राज्यले चाहिँ कुन माध्यमबाट चाहिँ पीड़ितहरूलाई दिलाउने हो त्यो चाहिँ राज्यले चाहिँ जिम्मेवारीको लागि चाहिँ कारण गर्नुपर्छ।
2: समाजमा पनि सद्भावपूर्ण लेनदेनमा पनि अलिकति असर पर्ने हो कि भन्ने कुराहरू पनि आइरहेको छ नि।
3: होइन त्यस्तो केही होइन, यो एउटा भ्रम फैलाउने जुन काम भइरहेछ। अब यसमा चाहिँ 1 गुणाको 4 गुणा बनाएर 5 गुणा बनाएर अनि 50% 60% लिँदाखेरि चाहिँ समाजको सद्भाव बन्ने कुरा हो र कानुन सम्मत चाहिँ ज्यादाखेरि समाजको चाहिँ सद्भाव बिग्रिन्छ। कस्तो खालको चाहिँ यही सद्भाव चढ्यो भने समाज धेरै समाज चाहिँ विकृति फैलिन्छ। उचित तरिकाले चाहिँ नैतिक तरिकाले चाहिँ कारोबार गर्नुपर्छ। जुन चाहिँ यो 1 गुणाको 4 गुणा कागज बनाउने सम्पत्तिलाई चाहिँ दृष्टि छिनुवा गर्ने रजिस्ट्रेसन गर्ने र अहिले चाहिँ चेक बाउन्सहरू चाहिँ 1 लाखको चाहिँ 5 लाख चेक बाउन्स गराउने यो जति पनि अवैध गतिविधिहरू भइरहेको छ सबभन्दा चाहिँ समाजमा चाहिँ विकृति फैलाएको नै चाहिँ यही विषयवस्तुले हो। त्यसले गर्दाखेरि वास्तविक चिजको चाहिँ लेनदेन हुँदाखेरि त्यसमा केही फरक हुँदैन, नियम अनुसार नै गर्नु पर्यो। अब त्यसरी समाजमा चाहिँ विकृति अब जसलाई जे मन पर्यो त्यसरी त गर्नु भएन। मधेसमा विशेष गरेर चाहिँ संस्कृतिकै रूपमा चाहिँ 1,00,000 चार लाख कागज बन्ने, 7,00,000 कागज बन्ने, 3,00,000 कागज बन्ने त्यो प्रचलित जस्तै नै छ, त्यहाँ हरेक मान्छेलाई थाहा छ। अनि त्यो हुँदा हुँदै यत्रो विकृति फैल्दा फैल्दा चाहिँ यसले चाहिँ अहिलेसम्म किन रोकिएन भन्ने कुरा छ क्या।
2: यो यसअघिका सरकारले पनि तपाईँहरूसँग समन्वय गर्नु भएको थियो, यो समस्या समाधान गर्छौ भन्ने कुरा प्रतिबद्धता गर्नु भएको थियो, अहिलेको सरकारले पनि त्यो समाधान गर्न सकेन भने यसपछि चाहिँ के गर्नुहुन्छ?
3: अब हाम्रो चाहिँ के छ कि आश र निराशको बिचमा चाहिँ हामी पहिलाको सरकारले पनि हामीले आश दिएर चाहिँ निराश पारेन। अब मेन कुरा के छ कि यसमा चाहिँ कारणको कुरा छ, यदि चाहिँ यो सहमतिलाई चाहिँ कारण गर्न सकियो भने पीड़ितहरू चाहिँ न्याय पाउने बाटोमा जान्छ, होइन भने सरकारले पनि काम गरेन भने झन् पीड़ितहरू पीड़ित हुँदै जान्छ। यो कारण हुनु पर्यो, सहमति कारण हुनु पर्यो। आम नेपालीमा पनि भन्न चाहन्छु कि जुन एउटा यो साउमाजाले भ्रम फैलाउने काम गरिरहेका छन् कि यो ऋण नतिर्ने त्यस्तो कुरा होइन, वास्तविक छानबिन गरेर चाहिँ ऋण तिर्नको लागि पीड़ितहरू चाहिँ सबै रेडी हो। तर 1,00,000 चाहिँ 4,00,000 कागज बनाएर 4,00,000 चाहिँ गएर चाहिँ अदालतमा दावी गर्ने त्यो चाहिँ त्यो ऋण कसरी तिर्ने, यो जुन चाहिँ यो गलत तरिकाको चाहिँ गतिविधि विकृति समाजमा चलेको छ त्यसको विरोधमा छ हामीहरू।
1: उहाँ हुनुहुन्थ्यो मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
13: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
12: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिस्कोम
1: डिस्कोम खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हतियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा हतियारले शाह सहित मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उप प्रमुख लीला कुमारी मोक्ताङ, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज नेउपाने र ठेकेदार बीकेई धुलीखेल जेवीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। 39.39 करोड़ रूपियाँ भ्रष्टाचार भएको दावी गरेको मुद्दामा आयोगले मध्य प्रदेश सरकारका पूर्व अर्थमन्त्री शाह र सचिव ठाकुरमाथि 35 करोड़ रूपियाँ बिगो माग दावी गरेको छ। यस्तै मेयर थापा, उपमेयर मोक्ताङ र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि 39.39 करोड़ रूपियाँ हानि नोक्सानी पुर्याएको आरोप लगाएको छ।
5: आन्तरिक राजस्व कार्यालयले लहान सिराहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 5 लाख रूपियाँ घुससहित पक्राउ गरेको छ। लहानमा रहेको एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै घुस लिएपछि आयोगको टोलीले रंगी हात पक्राउ गरेको हो। अधिकृत पालले कार्यालयका अरू कर्मचारीलाई समेत मिलाउनु पर्ने भन्दै 5 लाख रूपियाँ घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढ़ाउने बताएका छिए। शुरूमा 12 लाख रूपियाँ घुस दिनुपर्ने कुरा बताएको, बार्गेनिङ हुँदै 5 लाख रूपियाँमा कुरा मिलेको थियो।
6: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी पुना आमरण अनसनमा बस्नु भएको छ। आफ्ना 5 बजे माग पूरा गर्न सरकारलाई दिएको साउन 5 गतेसम्मको समय सीमाभित्र कुनै सुनवाई नभएपछि उहाँले धनगढ़ीको कृष्ण मन्दिरको धर्मशालामा अनसन शुरू गर्नुभएको हो। डाक्टर केसीले चिकित्सा शिक्षा आयोग र दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका गैर कानूनी एवं स्वार्थ प्रेरित नियुक्तिहरू तत्काल खारेज गर्न माग गर्नुभएको छ। साथै विद्यार्थीहरूको छात्रवृत्ति कटौती रोक्न, मापदण्ड नपुगेका निजी कलेजको सीट वृद्धि गर्ने प्रस्ताव फिर्ता लिन र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैर नाफामूलक बनाउन उहाँको अडान छ। यसबाहेक उहाँले 2046 साल यताका उच्च पदस्थ व्यक्तिहरूमाथि लागेका भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने र सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य तथा शिक्षाका लागि भारतमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने माग पनि अघि सार्नु भएको छ।
5: आज त्यसै केही ठाउँमा सामान्य मात्रै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा केही ठाउँमा सामान्य वर्षा भए पनि ठूलो पानी परेको नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार पछिल्लो 24 घण्टामा मुख्यत पहाड़ी क्षेत्रमा वर्षा भएको छ भने मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम पानी परेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका 1-2 ठाउँमा अत्यधिक पानी पर्ने सम्भावना रहेको छ। भोलि कोशी र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
6: मानव वन्य जन्तु द्वन्द व्यवस्थापनका लागि गठित कार्यदलले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो अन्तरिम प्रतिवेदन बुझाएको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन पेश गर्दै बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतनामा अभिवृद्धि र दीर्घकालीन व्यवस्थापनमा विविध सुझावहरू प्रस्तुत गरेको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा शैक्षिक सुधार र राष्ट्रिय योग्यता परीक्षा नीटका प्रश्नपत्र चुहाट प्रकरणलाई लिएर शुरू भएको आन्दोलन थप चर्किएको छ। नयाँ दिल्लीबाट शुरू भएको आन्दोलन आज मुम्बई लगायत धेरै शहरमा फैलिएको छ भने यसलाई देशव्यापी बनाउन कक्रोच जनता पार्टी सीजेपीले भोलि भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहाटमा संलग्नलाई कड़ा सजाय दिलाउन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। तर सीजेपीका संस्थापक अभिजित दीपकले कंग्रेस नेता राहुल गांधी र आम आदमी पार्टीका अरविन्द केजरीवाल सहितका प्रमुख विपक्षी नेताहरूले प्रधानमन्त्रीको घोषणा ध्यान मोड्ने प्रयास मात्र भएको भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रोका 16 रेल स्टेशनहरू बन्द गरिएका छन् भने अदालत उपस्थित हुन नसक्ने वकिलहरूमाथि प्रतिकूल आदेश जारी नगर्न सर्वोच्च अदालतले सर्कुलर जारी गरेको छ। यता महाराष्ट्रमा शिवसेना र एमएनएसले आउँदो आइतबार मुम्बईमा संयुक्त आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनकारीहरूले जन्तर मन्त्र क्षेत्रमा इन्टरनेट बन्द गरेको र सरकारले प्रदर्शन बदनाम गराउन घुसपेट गराएको आरोप लगाएका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै जापान र इण्डोनेसिया रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो। यस्तै समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। समूह सीमा थाइल्याण्ड चाइनिज ताइपे किर्गिस्तान र मंगोलिया तथा समूह डीमा भियतनाम दक्षिण कोरिया हङकङ र कतार रहेका छन्। नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतियोगिता खेल्न लागेको हो। विश्व वरियतामा एसियाका शीर्ष 16 टोलीभित्र रहँदै नेपाल सहभागी भएको हो। यसैबीच एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। यस्तै समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत बंगलादेश श्रीलंका र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो।
5: आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डसलाई 158 रनको लक्ष्य दिएको छ। नेदरल्याण्डसको उत्क्रेष्टमा टस हारेर ब्याटिङ गरेको नेपालले 44 ओभर 4 बलमा 157 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका आरिफ शेखले 41, कुलचन्द झाले 29, दिपेन्द्र सिंहले 21 रन बनाए। नेदरल्याण्डसका एलेक्स रोय र रोल्फ भान डेर मर्वेले 3-3 विकेट लिए। नेदरल्याण्डसले केही बेरमा जवाफी ब्याटिङ शुरू गर्नेछ। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले यस श्रृंखलाको तेस्रो खेल साउन 11 गते फेरि नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्नेछ। लीग 2 तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक छ। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेदरल्याण्डस 32 अंक सहित तेस्रो स्थानमा छ।
6: र पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल कजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रूपियाँ नाग्यो। आयातको हिस्सा झण्डै 87%। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,00,000 आमदानी।
5: नेपाली कांग्रेसको नयाँ अभियान शुरू। आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फुट नजिक। नयाँ र पुराना दलको नाममा समाजमा गलत भाष्य फैलाइरहेको एमाले अध्यक्ष ओलीको आरोप।
6: फर्जी लिखत अवैध घोषणा गरेपछि मिटर व्याज पीड़ितहरू खुशी तर कार्यान्वयनमा ठूलो चुनौती रहेको भनाई।
5: दिल्लीबाट शुरू भएको शैक्षिक सुधार आन्दोलन फैलिँदै प्रधानमन्त्रीको प्रतिक्रियाकै बीच भोलि भारतभर प्रदर्शन आह्वान।
6: र विश्वकप लीग 2 क्रिकेटमा नेपालले नेदरल्याण्डसलाई 158 रनको लक्ष्य दियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा। काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
7: शान्ति र विकासका लागि हाम्रो आवाज। Radio Chautari 91.4 MHz.

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। मुहानको मुख्य पाइपमा समस्या आएपछि नियमित खानेपानी वितरण प्रभावित भएको लमजुङ बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ। लमजुङमा प्रविधिको प्रयोग बढेसँगै हराएका व्यक्तिको खोजी कार्य प्रभावकारी बन्दै गएको छ। गत आर्थिक वर्ष 97 जना हराएकोमा 91 जना भेटिएका छन्। जन्मदिनमा वृक्षारोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने भएको छ। जन्मदिनमा समाज र वातावरणका लागि पनि योगदान होस् भन्ने उद्देश्यले अभियान सञ्चालन भइरहेको हो। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लमजुङको बेसी सहर नगरपालिका 11 चिठीमा एक्सटेन्सन काउन्टर विस्तार गर्ने भएको छ। भवन निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ। र साइकल पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित लमजुङ जिल्लामै पहिलो पटक हुन लागेको प्रथम टुर दि लमजुङ 2026 को तयारी तीव्र पारिएको छ।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, सियोर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-6290।
1: लमजुङ बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भाँचो खोला मुहानको 250 मिलिमिटर व्यासको मुख्य पाइपमा प्राविधिक समस्या आएपछि नियमित खानेपानी वितरण प्रभावित भएको जनाएको छ। समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठका अनुसार पाइपमा आएको समस्याका कारण उपभोक्तालाई समयमै खानेपानी उपलब्ध गराउन नसकिएको भन्दै समितिले क्षमा याचना गरेको छ। समितिले मर्मत कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै आज साउन 7 गते साँझदेखि निरन्तर रूपमा खानेपानी सेवा पुनः सञ्चालन हुने जनाएको छ। उपभोक्तालाई भएको असुविधाप्रति क्षमा माग्दै समितिले खानेपानी आपूर्ति सहज बनाउन आवश्यक प्राविधिक कार्य तीव्र रूपमा सम्पन्न गरिएको जनाएको छ। लमजुङमा गत आर्थिक वर्ष 2082-83 हराएका मध्ये अझै 6 जना बेखबर रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी देवकुमारी बलामी मगरका अनुसार अझै 6 जना फेला पर्न बाँकी रहेका हुन्। गत आर्थिक वर्षमा महिला बालबालिका, ज्येष्ठ नागरिक र पुरूष गरी कुल 97 जना हराएको निवेदन दर्ता भएकोमा 91 जना विभिन्न अवस्थामा फेला परिसकेका छन्। चालू आर्थिक वर्षमा भने हालसम्म कुल 4 जना हराएको निवेदन प्राप्त भएकोमा 2 जना भेटिएको र 2 जनाको खोजी कार्य जारी रहेको सेवा केन्द्रकी प्रहरी जवान बलामी मगरले जानकारी दिनुभयो। यसअघि आर्थिक वर्ष 2081-82 जिल्लामा 100 जना हराएको निवेदन दर्ता भएकोमा 97 जना फेला परेका थिए। पछिल्लो वर्षहरूमा प्रविधिको प्रयोग बढेसँगै हराएका व्यक्तिको खोजी कार्य प्रभावकारी बन्दै गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। उहाँका अनुसार वैदेशिक रोजगारी, पारिवारिक कलह, सामाजिक सञ्जालको दुरूपयोग तथा आफू खुशी विवाह गरी परिवारसँग सम्पर्क विहीन हुने जस्ता कारणले विशेष गरी महिला तथा बालबालिका बेखबर हुने घटनाहरू बढ़दै गएका छन्। प्रहरीले यस्ता घटनाको न्यूनीकरणका लागि परिवार, समुदाय तथा सरकारवाला निकायबीच समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको जनाएको छ। जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्च र तड़क भड़कलाई घटाउँदै प्रकृति संरक्षणमा योगदान पुर्याउने उद्देश्यले संचालन भइरहेको जन्मदिनमा वृक्षारोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने भएको छ। जन्मदिनलाई केवल व्यक्तिगत खुशी मनाउने दिनका रूपमा मात्र नभई समाज र वातावरणका लागि पनि केही योगदान गर्ने अवसरका रूपमा विकास गर्ने उद्देश्यले अभियान संचालन भइरहेको हो। अभियानले जन्मदिनको अवसरमा केक काट्ने, भोज भतेर गर्ने वा अनावश्यक खर्च गर्ने परम्परा भन्दा फरक रूपमा वृक्षारोपण गर्न प्रोत्साहित गर्दै आएको छ। यसै अभियान अन्तर्गत रोटरी क्लब लमजुङ ल्याब क्लबका प्रत्येक सदस्यको जन्मदिनमा वृक्षारोपण गर्ने निर्णय गरेको छ। वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि जन्मदिनलाई रचनात्मक र सामाजिक कार्यसँग जोड्ने उद्देश्यले यस्तो निर्णय गरिएको क्लबले जनाएको छ। अभियानलाई साथ दिने क्रममा रोटरी क्लब लमजुङका संस्थापक सदस्य लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको जन्मदिनको अवसरमा साउन 7 गते वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो। आदिवासी जनजाति महासंघ लमजुङको भवन परिसरमा आयोजित कार्यक्रममा श्रेष्ठले वृक्षारोपण गर्दै अबदेखि आफ्नो प्रत्येक जन्मदिनलाई प्रकृति र वातावरण संरक्षणमा योगदान गर्ने अवसरका रूपमा मनाउने बताउनुभयो। उहाँले जन्मदिनमा हुने फजुल खर्च र तड़क भड़कलाई कम गर्दै वृक्षारोपण जस्ता रचनात्मक कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। रोटरी क्लब लमजुङका अध्यक्ष तथा जन्मदिनमा वृक्षारोपण अभियान नेपालका आजीवन सदस्य राजु थापाले अभियानलाई संस्थागत रूपमा अघि बढ़ाउन क्लबले साथ दिने बताउनुभयो। उहाँले जन्मदिनमा एउटा बिरूवा रोप्ने संस्कारको विकास गर्न सके यसले वातावरण संरक्षणसँगै भावी पुस्ताका लागि हरियाली र स्वच्छ वातावरण निर्माणमा समेत योगदान पुर्याउने धारणा राख्नुभएको छ। अभियानका परिकल्पनाकार वासुदेव सेडाईले रोटरी क्लब लमजुङले गरेको सहयोग र प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्दै अभियन्ता रामकुमार श्रेष्ठलाई जन्मदिनको शुभकामना दिनुभयो। कार्यक्रममा बेसी शहर नगरपालिका दुईका वडा अध्यक्ष मदन राणा, उद्योग वाणिज्य संघ लमजुङका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, अभियन्ता तथा रोटरी क्लब लमजुङका निवर्तमान अध्यक्ष श्रीकृष्ण लामिछाने, अभियन्ता पवन केसी, आदिवासी जनजाति महासंघ लमजुङका प्रतिनिधि तथा रोटरी क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र याप र रेडियो चौतारीको फेसबुकमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
6: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
7: ल ल आए बहिनी, किन होला?
6: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
7: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्द सप्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
6: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रंगीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउण्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
8: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560046257 र 98400067787।
2: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण:
9: काम्ने रोग,
2: बौलाउने रोग,
9: ढल्ने रोग,
2: मूर्छा पर्ने,
9: सपना नराम्रो देख्ने,
2: डराउने,
9: रिस उठ्ने,
2: तर्सिने,
9: खान मन नलाग्ने,
2: चिलाउने,
9: ऐठन गर्ने,
2: कम्मर दुख्ने,
9: हात खुट्टा पोल्ने,
2: चपाउने,
9: हात खुट्टा दुख्ने वा सुन्निने,
2: ज्यान करकर खाने,
9: महिनावारी गडबडी,
2: बाजोपन,
9: छारे रोग,
2: प्रेसर,
9: सुगर,
2: प्यारालाइसिस,
9: दम,
2: खोकी, टोकेको निलो दाम,
9: मान्छे हराएको,
2: सामान हराएको,
9: टुना मुना लागेको,
2: मेलमिलाप गर्न पर्ने,
9: दाँत दुखेको,
2: बिगार परेको,
9: पैसा फसेको,
2: रक्सी छुटाउने,
9: घर बान्ने,
2: पिनास भएको,
9: टाउको दुख्ने,
2: ग्यास्ट्रिक,
9: जन्डिस भएको,
2: सत्रु नष्ट गर्ने,
9: बाथ रोग,
2: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
9: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ।
10: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लम्सुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
2: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुन प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुन।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: कार्यक्रम स्वास्थ्य सरोकार,
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टुडियो फार फार अवे
0: रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज
2: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लमजुङको बेसी शहर नगरपालिका 11 चितीमा एक्सटेन्सन काउन्टर विस्तार गर्ने भएको छ। चितीमा शाखा विस्तार एक्सटेन्सन काउन्टर भवन निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ। बैंकको केन्द्रीय कार्यालय अन्तर्गतको सम्पत्ति व्यवस्थापन विभागले रूद्र एनजी ट्रेड एण्ड सप्लायर्स प्राली नागार्जुन 10 काठमाण्डुसँग निर्माण कार्यका लागि सम्झौता गरिसकेको छ। सम्झौता अनुसार चेती लमजुङमा बैंकको एक्सटेन्सन काउन्टर भवन निर्माण गरिनेछ। निर्माण कार्यको स्वीकृत लागत 11,60,904.70 रूपियाँ रहेको छ। सम्झौतामा स्वीकृत लागत अनुमान बीओक्यू तथा प्राविधिक मापदण्ड अनुसार निर्माण कार्य गर्नुपर्ने उल्लेख गरिएको छ। ठेकेदार कम्पनीले सम्झौतामा तोकिएको मितिदेखि 30 दिनभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्धारित समयभित्र काम सम्पन्न नभए प्रचलित कानून तथा बैंकको आर्थिक प्रशासन नियमावली अनुसार विलम्ब शुल्क अर्थात जरिवाना लाग्ने व्यवस्था गरिएको छ। निर्माण सम्पन्न भएपछि प्राविधिक परीक्षण र बैंकको मापदण्ड पूरा भए पश्चात मात्र अन्तिम भुक्तानी गरिनेछ। चितीमा एक्सटेन्सन काउन्टर भवन निर्माण भएपछि स्थानीय सेवाग्राहीलाई राष्ट्रिय वाणिज्य बैंकको सेवा थप सहज र प्रभावकारी रूपमा उपलब्ध हुने अपेक्षा गरिएको वडा अध्यक्ष शिव प्रसाद जोशीले बताउनुभयो। साइकल पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित लमजुङमा पहिलो पटक हुन लागेको प्रथम टूर दी लमजुङ 2026 को तयारी तीव्र पारिएको छ। लमजुङ साइक्लिङ संघको आयोजनामा आगामी भदौ महिनामा सो साइकल यात्रा तथा पर्यटन प्रवर्धनात्मक कार्यक्रम हुन लागेको हो। आयोजक लमजुङ साइक्लिङ संघले जिल्लाका विभिन्न पर्यटकीय सांस्कृतिक तथा प्राकृतिक गन्तव्यलाई साइकल यात्रा मार्फत जोड्दै लमजुङलाई साइकल पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सहित कार्यक्रम आयोजना गर्न लागि जनाएको छ। आयोजकका अनुसार 3 दिनसम्म सञ्चालन हुने टूर दी लमजुङ 2026 कार्यक्रम बेसी शहर नगरपालिका कुलासोथार गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर सञ्चालन गरिनेछ। कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट करिब 400 जना साइकल यात्री अर्थात साइक्लिस्टहरूको सहभागिता हुने जनाइएको छ। साइकल यात्राका माध्यमबाट लमजुङका प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली, स्थानीय कला संस्कृति, परम्परा तथा पर्यटकीय सम्भावनालाई देशभर चिनाउने उद्देश्य राखिएको आयोजकको भनाइ छ। कार्यक्रमको पहिलो दिन बेसी शहर केन्द्रित गतिविधि सञ्चालन हुनेछ। दोस्रो दिन सेरा चोकबाट साइकल यात्रा शुरू भई बेसी शहर, चण्डीडाँडा, बिम्दा, बागलुङ पानी र कपूर गाउँ हुँदै पर्यटकीय गन्तव्य घलेगाउँ पुग्ने कार्यक्रम तय गरिएको छ। यसैगरी कार्यक्रमको तेस्रो दिन घलेगाउँबाट यात्रा शुरू हुनेछ। साइकल यात्रीहरू नायु, घनपोखरा, राफले फाँट, खुदी तथा साम्बाचोक, सुरूङ मार्ग, भूलभुले हुँदै हामखोला पुग्नेछन्। हामखोला क्षेत्रमा पुगेर 3 दिने साइकल यात्रा तथा कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ। 3 दिनको यात्राको क्रममा जिल्लाका विभिन्न पर्यटकीय स्थल, ग्रामीण बस्ती, प्राकृतिक तथा सांस्कृतिक क्षेत्र हुँदै करिब 40 किलोमिटर दूरी पार गरिने लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुव प्रधानले बताउनुभयो। अध्यक्ष प्रधानका अनुसार टूर दी लमजुङ केवल साइकल चलाउने कार्यक्रम मात्र नभई जिल्लाको पर्यटन प्रवर्धन, स्वस्थ जीवनशैलीको विकास, वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागि विशेष कार्यक्रम भएको बताइएको छ। साइकल पर्यटन विश्वभर लोकप्रिय बन्दै गइरहेको अवस्थामा लमजुङका प्राकृतिक तथा ग्रामीण क्षेत्रलाई साइकल यात्रा मार्फत देश तथा विदेशमा चिनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। कार्यक्रममा सहभागी हुने साइकल यात्रीहरूलाई आधिकारिक टी शर्ट, यात्राको आवश्यक व्यवस्थापन, दुई रातको आवास तथा तीन दिनको भोजनको व्यवस्था गरिनेछ। त्यसैगरी सहभागीहरूका लागि विभिन्न सांस्कृतिक कार्यक्रम सहित पानी, फलफूल, ऊर्जा, पेय तथा चकलेट लगायतका रिफ्रेशमेन्टको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रम मार्फत लमजुङको पर्यटन प्रवर्धनसँगै साइकल पर्यटनको विकास, स्वस्थ जीवनशैलीको प्रवर्धन, वातावरण संरक्षण र हरित यातायातको महत्वबारे सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ। लमजुङका पर्यटकीय सम्भावनालाई साइकल यात्रासँग जोड्दै आयोजना हुन लागेको प्रथम टुर दि लमजुङ 2026ले जिल्लाको पर्यटन प्रवर्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। समाचार सक्नु अघि मुख्य खबरहरू पुनः एकपटक। मुहानको मुख्य पाइपमा समस्या आएपछि नियमित खानेपानी वितरण प्रभावित भएको लमजुङ बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ। लमजुङमा प्रविधिको प्रयोग बढेसँगै हराएका व्यक्तिको खोजी कार्य प्रभावकारी बन्दै गएको छ। गत आर्थिक वर्ष 97 जना हराएकामा 91 जना भेटिएका छन्। जन्मदिनमा वृक्षरोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने भएको छ। जन्मदिनमा समाज र वातावरणका लागि पनि योगदान होस् भन्ने उद्देश्यले अभियान सञ्चालन भइरहेको हो। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लमजुङको बेसी शहर नगरपालिका 11 चितीमा एक्सटेन्सन काउन्टर विस्तार गर्ने भएको छ। भवन निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ। र साइकल पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित लमजुङमा पहिलो पटक हुन लागेको प्रथम टुर दि लमजुङ 2026को तयारी तीव्र पारिएको छ। साँझ 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनि दिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनि दिएको होइन।
1: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852, 98066662162 र 0665213181। दिपा सुन चाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
5: अहिले बेलुकीको 7 बज्यो।
6: शान्ति र विकासका लागि हाम्रो आवाज।
5: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
7: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

जीवनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जीत। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

0: रेडियो नाटक श्रृंखला जागृतिको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण श्रोता महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौ। एचआईभी एड्सको बारेमा जनचेतना जगाउने उद्देश्यले तयार पारिएको यस कार्यक्रममा विगत केही समयदेखि हामी जनचेतनामूलक रेडियो नाटक प्रस्तुत गरिरहेका छौं। यसै क्रमलाई निरन्तरता दिनको लागि अर्को नयाँ श्रृंखलाको साथमा उपस्थित भएका छौं। गत हप्ता नयाँ कथामा तयार पारिएको नाटक जागृतिको तेस्रो श्रृंखलाको पहिलो भाग तपाईँमा प्रस्तुत गरिसक्यौं। एकपटक उक्त श्रृंखलालाई फर्किरहेका छौं। हरिकृष्ण अनि गौरीको छोरा विवेक एउटा मेहनती इमान्दार विद्यार्थी थियो। क्याम्पसमा उसको पढाइ निकै राम्रो छ। पढाइ सँगसँगै आफूसँगै अध्ययन गर्ने सलिनातर्फ उसको मन आकर्षित भएको छ। धेरै माया गर्छ सलिना, तर भन्न सकिरहेको छैन। अन्त्यमा साथीहरूको सल्लाह गर्नुहुन्छ, उसले सलिनालाई प्रेम पत्र लेख्छ र सलिनालाई दिन भनी सलिनाको साथी रियाको हातमा चिठी थमाइदिन्छ। नाटक लेखन सुशेली कला समूह पञ्चनगर नवलप्रासी।
1: रिया, आज तिमीले मलाई एउटा सानो सहयोग गराए।
2: कस्तो सहयोग? भन न, म गरिहाल्छु नि।
1: मलाई थाहा छ तिमीले मलाई सहयोग गर्छौ, तिमी राम्रो साथी हो। यो चिठी सलिनालाई दियो
2: भइहाल्छ नि, यति सानो कुरा पनि। सलिना, हेर न, तिमीलाई विवेकले के पो पठाएको छ?

0: के पठाएको छ र हेरौँ त
1: खै के पठाएको लाए
0: प्रिय सलिना शब्दकोशका पाना पाना पल्टाएर हेर्दा म तिमीलाई प्रिय भन्ने शब्ददेखि सम्बोधन गर्ने अरू शब्द नै पाइन स्वीकार ल सलिना म तिमीलाई बहुतै मन पराउँछु तिम्रो त्यो सुमधुर बोली मोहनी लाग्दो हेराइले साँच्चै नै मेरो मन मुटुलाई छोएको छ मलाई त लाग्छ मेरो यो मुटुको धड्कनै तिमी हो सलिना तिमी मेरो सपनामा मात्र नआएर पल पलको कल्पनामा पनि तिमी नै देखिने गर्छौ किताबका पाना पानामा तिम्रो तस्विर नै देख्ने गर्छु म मलाई त लाग्छ तिमी नै मेरो जीवन हो अनि तिमी नै मेरो प्राण पनि मैले तिमीलाई यो चिठी लेखेर गल्ती गरेको पनि हुनसक्छ तर पनि मलाई विश्वास छ कि तिमीले मेरो यो पत्र स्वीकार्नेछ यदि गल्ती नै गरेको छु भने पनि मलाई माफ गर उही तिम्रो प्रेम प्यासी मन बैरागी विवेक निर्दोषी त्यसले मलाई लगेर लेख्ने मैले जान्छु मैले भने त्यसलाई राम्रो सोचेर साथी दिने अहिले आएर साथीको फाइदा उठाउनेछ ए त्यहाँ पो रहेछ होइन अब यसलाई मैले जानेछु अब तेरो धजी आउँछु विवेक तिमी एकछिन बाहिर आऊ त तिमीले के गर्नु विवेक तिमीलाई त मैले साथी मात्र सोचेको थिएँ अहिले आएर साथीको फाइदा उठायो तिमीले होइन पहिला भन त तिमीले मलाई के सोचेर चिठी लेख्यौ हो तिम्रो हिम्मत कसरी भयो आखिर तिम्रो हैसियत नै के छ भन त तिम्रो र मेरो लाइफ स्ट्यान्डर्डमा कति फरक छ आजसम्म तिमीले मेरो जुत्ता बराबरको कुनै कपडा लगाएको छौ अब बाट तिमी मसँग बोल्ने त के मलाई हेर्ने कोसिस पनि नगर बुझ्यौ मैले कसैलाई माया गर्छु भने तिमीले थाहा छ मैले तिमीलाई होइन चार्ल्सलाई माया गर्छु चार्ल्सलाई चाहन्छु बुझ्यौ चार्ल्सले मेरो जीवन साथी हो यो कुरा तिमीले कहिले नबुझ्छ
2: किन बोल्दैन यो भन्न यार के भयो
3: यार रोहित सलिनाले मलाई नराम्रो वचन लगाइयो
2: त्यसको वचन के लगाएर
3: तिमी जे कुरा गरेको थिए त्यही कुरा भन्नु
2: कस्तो कुरा भन्छ होइन मैले त कुरै बुझेन नि
3: कस्तो कुरा भन नि यार म सलिनाको लायकै छैन अरे सलिनाको र मेरो लाइफ स्ट्यान्डर्ड नै मिल्दैन अरे धनी बाउकी छोरीसँग म दुई कौडीको मान्छेको सम्बन्ध आकाश जमिनको फरक हुन्छ यार आकाश जमिनको फरक हुन्छ
2: हुन त मैले यो कुरा अगाडि नै भनेको थिएँ तर पनि तैँले यो कुरालाई मानेनस् ठिकै छ अब तैँले यो चार्ल्स र सलिनाको अगाडि राम्रोसँग पढेर देखाउनु पर्छ बुझिस् तिनीहरूको अगाडि धन र बलले होइन बुद्धिले काम गर्नुपर्छ बुझिस् गरिबको पनि एकचोटि त दिन आउँछ कि अवश्य दिन आउँछ
3: ठिक भनेछ रोहित सलिनाले भनेका कुराले मेरो मुटु छिया छिया भएको छ अब सलिनाको अगाडि यस्तो काम गरेर देखाउँछु कि जसले गर्दा सलिनाले मेरो वचन फिर्ता लिनु परोस्
2: ठिक छ विवेक तेरो यो हिम्मतको कदर गर्छु म
3: अब भयो यहाँ जाउँ अब क्लास गरेर
2: जाउँ जाउँ
4: क्याम्पसको कम्पाउन्डदेखि पर ठुलै फुलको बगैँचा जहाँ चराचुरुङ्गीको साथमा त्यस एकान्त स्थलमा प्राय जसो धेरैजनाका प्रेमी प्रेमिकाका जोडीहरू बसेका छन् त्यसै ठाउँमा सलिना र चार्ल्स पनि कुराकानी गर्दै बसिरहेका छन्
0: चार्ल्स सबै कुरा त छोडिसके अब यो चुरोट पनि छोडिदेऊ न है
5: छोड्छु नि सलिना लागेको बानी एकैचोटि सकिँदो रहेनछ बिस्तारै बिस्तारै छोडिहाल्छु नि
0: अब तिमी आफै विचार गर त तिम्रो व्यवहारले स्वास्थ्यलाई कति हानि नोक्सानी पुर्याउँछ
5: थाहा छ बाबा थाहा छ छोड्छु भएन बरु भन न विवेकसँग तिम्रो के भएको थियो
0: केही पनि होइन सामान्य कुरा मात्र हो
5: सामान्य कुरा भएको भए तिमी त्यति साह्रो रिसाउनु पर्ने त थिएन नि केही न केही त भएको छ भन न भन
0: कुरा के भने दिदीले मलाई लेटर पठाएको थियो।
5: लेटर पठाएको थियो अरे, मलाई भन्नु पर्दैन, मैले त्यति बेला त्यसको दाँत झारिदिन्थे।
0: मैले त्यसलाई राम्रोसँग थकेसिन, अब त्यसले मलाई हेर्ने कोसिस पनि गरेछु।
5: जे सुझ्यो सलिना, म त्यसलाई नपिटी छोड्दिनँ।
0: अब मरिसकेकोलाई फेरि मार्छु भन्नु त आफ्नो मूर्खता हुन्छ। अब त्यसलाई केही गर्नु पर्दैन, छोड्यो मान्छे हेर्दा नै जिउले मरे जस्तो छ, के गर्नुपर्छ त?
5: ठिक छ सलिना, आज म तिम्रो कुरा भन्छु, फेरि फेरि पनि विवेकले यस्तै गर्न थाल्यो भने त्यसलाई छोड्नेवाला छैन है म।
0: मलाई थाहा छ चाल, मैले मेरो राज बोलियो पाएको छु।
5: हो सलिना, तिमीलाई कसैले पनि नराम्रो तरिकाले हेर्छ भने म त्यसको त आँखा फुटाइदिन्छु क्या।
0: ल ल ल, मेरो राजा जे गरे पनि गरौला भएन। ल गरिएर त चार बजिसक्यो, जाउँ न।
5: हो चार बजिसकेछ है, ल जाउँ।
6: क्याम्पसमा परीक्षा चलिरहेको छ। रोहित विवेकको घरतिर विवेकको नोट बन्नको लागि जान्छ। विवेकको बुवा गोठतिर घाँस खाँदैछ, आमा आँगनमा धान सुकाउँछ।
7: के छ रोहित, कसरी आइस?
2: के हुने, ठिकै छ नि यार, भर्खरै आएको। होइन त पसल गएर आउन कति बेर गरेको?
7: साहु बा साह्रै रमाइलो हुनुहुन्छ, गएपछि एकछिन भुल्न मन लागिहाल्छ। तिमी किन बाहिर उभिएछौ? भित्र आऊ न, आऊ भित्र। के कामले आयो त भन न।
2: अरे भोलि हाम्रो लास्ट परीक्षा होइन त?
7: हो, अनि के त?
2: भोलि परीक्षा सिद्धाएर घुम्न जाउँ न।
7: घुम्न त जाने, बरु कुन ठाउँमा जाने यो भन यार।
2: अहिले त जुमा नयाँ नयाँ चराहरू ल्याएको छ अरे, के त्यही जाउँ नि त।
7: भइहाल्छ नि, तैँले भनेको पहिले मैले नमानेको थिएँ र। जाउँ ल।
2: ए विवेक, तेरो नोट दे न यार मलाई, मेरो नोटको ताना चेपिएको छ कि, परेर ल्याइदिनु नि त।
7: भइहाल्छ नि, इला फेरि छिटो ल्याइदिएस, मलाई पनि पढ्नुपर्छ।
2: त पिर नगर न, म ल्याइदिइहाल्छु नि। ल त म गएँ।
7: ल ठिक छ, राम्रो छ जाइ।
6: भोलिपल्टको दिन क्याम्पसमा सबै क्याम्पसका विद्यार्थीहरू परीक्षा सिद्ध्याएर बाहिर निस्कदै गरेका छन् र परीक्षाको बारेमा छलफल गरिरहेका छन्। कोही परीक्षाको त सजिलो भन्छन् भने कोही कति अप्ठ्यारो भन्छन्, अनि कोही चित परेन भन्छन्, अनि कोही परेको पनि लेख्न दिने भन्छन्। यतिकैमा सलिना रिया र आकृति पनि यस्तै गफ गरिरहेका हुन्छन्। सरिता दोगुर्दी आएर हस्याङ हस्याङ बोल्न थाल्छ।
8: सलिना सलिना, चार्ल्स चार्ल्सको
0: चार्ल्स के त, छिटो भन्न।
8: चार्ल्स मोटरसाइकल दुर्घटनामा परेछ नि।
0: एक्सिडेन्ट के भन्दैछ सर? यो त
8: चार्ल्स अहिले हस्पिटलमा छ।
0: हस्पिटलमा जाउँ न छिटो,
8: जाउँ नि।
0: सिस्टर, यो मोटरसाइकल दुर्घटनाको बिरामी
8: दुई नम्बर बेडमा छ। तपाईँहरू बिरामी को हुनुहुन्छ?
0: हामी साथीहरू हौ।
8: बिरामी सिरियस छ, केही समयपछि मात्र भेट्न पाउनुहुनेछ।
0: सिस्टर चार्ल्स केही हुँदैन नि है?
8: यसै केही भन्न सकिँदैन, डक्टरले हेरिरहनु भएको छ। तपाईँहरू केही समय नाटिकन यतातिर बस्नुहोस् है।
7: कहाँ छ चार्ल्स, अनि कस्तो छ उसलाई?
8: केही पनि थाहा छैन।
7: कस्तो स्थिति छ, केही पनि भनेको छैन?
8: केही समयपछि थाहा हुन्छ अरे।
7: हामीले केही सहयोग गर्नुपर्छ कि साथीले?
8: पर्दैन तर सहयोग गर्नु, तर के नै सहयोग गर्नु सक्छ? जोसँग आफ्नो खर्च लागि पैसा हुँदैन उसले अरूलाई सहयोग गर्ने?
9: मान्छेले मान्छेलाई पैसाले मात्र सहयोग गर्दैन सलिना, सबैभन्दा ठुलो सहयोग भनेको उसले गर्ने व्यवहार र मानवता हो।
8: चाहिएको छैन कसै कसैले, र मलाई तिमीहरूसँग खानेको प्रश्न छ। जमिर के, हामी गएर चार्जको लागि बुझिरहनु पर्छ।
9: यो केटी अति गर्न खाली यार, यसलाई पैसाको अति घमण्ड छ यार।
7: छोड्दै यार, बढी उम्रियो भने एक दिन पोखिहाल्छ, मलाई थाहा छ नि। हाम्रो सोध्नु कर्तव्य थियो, सोधिहाल्यो भइहाल्यो नि।
8: बेडको बिरामीको मान्छे को हुनुहुन्छ?
7: हजुर, हामी सोच्दैछ सर, के भयो?
8: उहाँको रगत निकै गरेको छ, उहाँको ब्लड ग्रुप ओ नेगेटिभ रहेछ। ओ नेगेटिभ ब्लड ग्रुप भएको रक्तदान गर्ने व्यक्ति छिट्टो खोजेर ल्याउनु पर्यो।
3: मेरो पनि त ओ नेगेटिभ हो, म नै लिन्छु सर।
10: त्यसो भने त राम्रो भयो नि। ल तपाईँ भित्र आउनुहोस् त।
3: रोहित केही समय पर्ख है।
2: हुन्छ हुन्छ दिदी, हुन्छ जा।
0: सिस्टर यो दुई नम्बर बेडको बिरामीलाई कस्तो छ?
10: अहिले राम्रो छ, रगत धेरै नै बगेको रहेछ उहाँको। साथीले ब्लड दिएर जानुभयो, अहिले टाका मारेका छौँ। तपाईँले बिरामी लान सक्नुहुन्छ, केही समयपछि उहाँ टाका पुकाउन आउनुहोला। र उहाँ निकै कमजोर पनि हुनुभएको रहेछ, हामीले उहाँको ब्लड टेस्टको लागि लिएका छौँ, सँगसँगै रिपोर्ट पनि दिनुहोला। अहिले यो औषधि नियमित खान लगाउनुहोला है त।
0: यो ब्लड कसले दिएछ?
10: उहाँकै साथी विवेकले। हेर्नु न, ब्लड ग्रुप पनि ओ नेगेटिभ नै रहेछ। दैव संयोग उहाँको ब्लड मेल खायो र धेरै सजिलो भयो।
0: अनि पैसा कति भयो?
10: पैसा पर्दैन, ब्लड उहाँले नै दिनुभयो। त्यसैले 1200 जति लागेको थियो, उहाँकै साथी रोहितले दिएर गइसक्नुभयो।
0: मैले रोहित र विवेकलाई व्यर्थमा बचाउन गएछु, उनीहरूको मन फुराकिलो रहेछ। आज मेरो जीवनसाथीलाई नयाँ जीवन दिएका छन् तिनीहरूले, म त खालि धन सम्पत्तिले अन्त भएकी रहेछु। चार्ल्स कस्तो छ तिमीलाई अहिले?
11: अहिले त अलि ठिकै छु।
0: विवेक र रोहित पनि आएका रहेछन्।
11: के अब चार्ल्स मर्यो मेरो राज हुन्छ भनेर फुल चढाउनु भनेर आएको तिमीहरू?
0: होइन चार्ल्स, हामीले विवेकलाई गलत सोचेका रहेछौ। उसले त तिमीलाई नयाँ जीवन दिएको छ भने
11: कसरी?
0: तिम्रो ब्लड र विवेकको ब्लड मिल्दो रहेछ, उसैले नै तिमीलाई ब्लड दिएर बचाएको छ।
11: विवेकले?
0: हो चार्ल्स, विवेकलाई हामीले नराम्रो सोच्यौँ, तर विवेक वास्तवमा ठिक रहेछ। हामीले उसँग माफी माग्नुपर्छ चार्ल्स।
3: अरे सलिना, तिमी कसरी आज? म जस्तो खातेको घरमा पाइला टेकेर यो घरलाई तिमीले पवित्र पारिदियो।
0: विवेक मलाई यस्तो भनेर अझै लज्जित नबनाऊ, म त तिमीसँग माफी माग्न आए।
3: माफी माग्नु पर्ने गल्ती तिमीले के गरेकी छौ?
0: मैले तिमीलाई भन्नु नभनु भनेर ठुलो गल्ती गरेकी छु। मैले तिमीलाई चिन्न सकिनँ, वास्तवमा तिमी हाम्रो सही मित्र रहेछौ। हुन त माफी माग्ने मैले कुनै ठाउँ नै राखेको छैन, भए पनि मलाई माफ गरिदिऊ।
3: ओके, केही छैन सलिना, साथी भइसकेपछि यस्तो कुरा त भइहाल्छ नि।
0: भए पनि मैले तिम्रो मन दुखाएको छु अनि मानवताको नाता टुटाएको छु।
3: होइन सलिना, हाम्रो मानवताको नाता टुटेको छैन, आखिर गल्ती मान्छेबाटै त हुन्छ नि, होइन र?
0: त्यो त हो विवेक, तर पनि म सम्पत्तिको रवाफ देखाएर तिमीहरूलाई भन्नु नभन्नु भने म त धनले अन्धी भएकी रहेछु।
3: भयो, छोडिदेऊ यी सब कुरा, बरु भन न चार्ल्सलाई अहिले कस्तो छ?
0: अहिले त ठिकै छ, बेला बेलामा जो आइरहन्छ रे, डाक्टरले ब्लडको रिपोर्ट दिनु बोलाएको थियो। फेरि आज आजै घाउको टाका पनि खोल्नु छ, त्यसैले डेभिडलाई चार्ल्सलाई लिएर हस्पिटल आउनु भनेको थिएँ। म पनि अब हस्पिटल गए नै जान्छु।
3: ठिक छ, अहिले तिमी जाऊ, डाक्टरले कस्तो रिपोर्ट दिन्छ केही समयपछि म पनि भेट्न आउँला है। जाऊ तिमी।
0: ल त विवेक, म जान्छु है, तिमी पनि आउनु, चार्ल्सले तिमीलाई भेट्न खोजिरहेछन्।
3: ठिक छ, तिमी जाँदै गर, म आइहाल्छु।
6: यति कन्फर्म गरेर सलिना चार्ल्स भएको ठाउँमा जान्छ। चार्ल्सलाई बिमारले निकै च्यापेको हुन्छ। डेभिड चार्ल्सलाई च्यापेको देखेर आत्मिरहेको हुन्छ।
12: चार्ल्स नाति नै यार, सलिना आएपछि छिट्टै हस्पिटल लैजाउला नि।
11: डेभिड म बाँच्दिनँ, ज्वरो आउनु थालेको पनि निकै भयो, धेरै भयो, पखाला पनि त्यतिकै छ, डक्टरले दिएको औषधि पनि काम गरेको छैन, म बाँच्दिनँ यार अब।
12: त्यसलाई केही पनि हुँदैन, नाच्दिन यार।
11: होइन यार, मलाई त अति नै भयो, धेरै भयो, बाँच्दिनँ यार अब।
0: के हो डेभिड?
12: चार्ल्सलाई बिमारले निकै च्यापेको छ।
0: तिमी गएर ट्याक्सी लिएर आऊ त, चार्ल्सलाई म हेर्छु।
12: राम्रोसँग हेर है, म गइहालेँ।
0: तिमी नाच्नु चाहिँ डेभिड ट्याक्सी लिन गएको छ नि, आइहाल्छ नि।
12: सलिना लिएर त होइन,
0: बिस्तारै हुँदैछ, डेभिड उता भएको छ।
5: बिस्तारै बिस्तारै जास बिस्तारै।

0: सिस्टर, यो बिरामीलाई कता लगौँ?
1: 25 नम्बर कोठामा लग्नु, म छिट्टै डाक्टर पठाउँछु। डाक्टर साहब, डाक्टर साहब, 25 नम्बर कोठामा इमर्जेन्सी बिरामी ल्याएका छन्, हेर्न जानु पर्यो।
0: ठिक छ, ल म जाँदैछु।
1: ल ल डाक्टर, मेरो बिरामीलाई छिटो हेरिदिनुहोस् न।
0: उहाँ केही समय अगाडि दुर्घटनामा पर्नु भएको होइन र?
1: हो डाक्टर।
0: एकछिन ल नाचिनुहोस् है। सिस्टर, सिस्टर।
1: हजुर सर।
0: सिस्टर, उहाँको केही समय अगाडि ब्लड रिपोर्टमा राखिएको थियो होइन?
1: हो सर।
0: उहाँको रिपोर्ट मागेर ल्याउनुहोस् त।
1: सर लिनुहोस्।
0: तपाईँको बिरामीको उपचार हुँदैन।
1: मेरो बिरामीको उपचार हुँदैन रे? के भन्दै हुनुहुन्छ डाक्टर तपाईँले? यो
0: हो बहिनी, उहाँको रोगको उपचार नै छैन।
1: के भएको छ चार्ल्सलाई, जसको उपचार नै हुँदैन भन्नुहुन्छ तपाईँ?
0: भन्नु पनि कसरी भन्ने, अब उहाँ अन्तिम स्थितिमा पुग्नु भएको छ। एक्चुली उहाँलाई एचआईभी एड्स भएको रहेछ।
1: यो हुन सक्दैन चार्ल्स, तिमीलाई यो कसरी भयो?
0: के भन्छ सलिना, किन रुँदैछौ?
1: चार्ल्सलाई एचआईभी एड्स भएको रहेछ।
0: यो के भन्दैछौ तिमी? हो विवेक, अहिले भर्खरै डाक्टरले यो रिपोर्ट दिएर गएका छन्।
2: चार्ल्स, तिमीलाई यस्तो हुँदा पनि किन लुकायौ?
3: म पापी हुँ, एउटा बदमास हो। तिमीले सम्झाउँदा पनि कहिले सम्झिन, र आज मलाई यस्तो भन्नुहुन्छ।
2: डेभिड, तिमीलाई त थाहा होला चार्ल्सले के यस्तो काम गर्छ र उसले एड्स भयो।
0: चार्ल्स मात्र होइन विवेक, चार्लको साथमा म पनि त्यस्तै खालको बिकाउ केटीसँग सम्पर्क राख्थेँ। चार्ल्सलाई त्यस्तो गर्दा कन्डमको प्रयोग गर भन्न मान्दैन थियो। उसमा आफ्नो जवानी भएको र बलको घमण्ड थियो। आजसम्म उसलाई भएको कुरा सबैले थाहा पाउँछन् भन्ने डरले लुकाएका थिए। यसको परिणाम आज यस्तो अवस्थामा देखा पर्यो।
1: पापी हो चार्ल्स, मलाई त थाहा दिनु पर्थ्यो। तिमीलाई यस्तो कहिले निको नहुने रोग लागिसकेपछि किन मलाई तिम्रो मायाजालमा फसायौ? अब म को भनेर बाँच्थे चार्ल्स, को भनेर बाँच्थे?
3: म पापी हुँ, अपराधी हुँ। तिमीसँग प्रेम भएको केही समयपछि मात्र मलाई एचआईभी भएको थाहा पाएँ। हाम्रो प्रेम गाढा हुँदै गयो। मैले तिमीलाई यो सब कुरा भन्दा नराम्रो हुन पुग्छ भनेर मैले तिमीलाई भन्न सक्दिन। यो मेरो बाध्यता थियो। त्यसैले विवेक, तिमी सलिनालाई मन पराउँछ, सायद मैले भन्दा पनि बढी माया गर्छौ। आजदेखि सलिना तिम्रो, सलिनालाई माया गर्ने, कहिले दुःख नदिनु है।
2: चार्ल्स, चार्ल्स,
1: चार्ल्स,
2: चार्ल्स,
1: चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, चार्ल्स, च

0: 아주 그냥 아주 걸릴 것 같아. 들어서 잘 먹게 맞을 거야.
1: 선인아, 너랑 선인아, अब जे हुनु भइसक्यो सासले गरेको यो व्यवहार पहिले नै थाहा पाउन सकेर रोक्न पाएको भए राम्रो हुन्थ्यो। अब रोएर के फाइदा? अबदेखि हामी सबै सचेत भएर हाम्रो क्याम्पसका साथीहरूमा यस्तो खालको घटना दोहोऱ्याउन दिनुहुन्न सरिना। सबैलाई हामीले चार्जको घटनालाई उदाहरण बनाएर सचेत बनाउनु पर्छ। तिमीलाई माया गर्ने एउटा मान्छे मात्र त घटेको छ, हामीहरू त छँदैछौ नि। त्यसैमा पनि तिमीलाई माया गर्ने विवेक पनि त छ कि तिमी विवेकलाई मन पराउनु?

0: हेर नै सरिना कहाँ छ?
1: खै त मलाई के छ?
0: सुन न, सरिना कहाँ छ? तिमी थाहा छ सरिना कहाँ छ?
2: खै क्यान्टिन पछाडि भयो जस्तो लाग्थ्यो, हिजो आज एक्लै बस्छ क्या अरे?
0: ए हो र, सरिना तिमी यहाँ एक्लै एकान्तमा? हो सरिना, म बुझ्छु तिम्रो के। अब यसरी यसरी नरौ यार तिमी, म छु नि तिमीसित, म छु। आखिर म पनि त तिम्रो साथी हो, होइन र? तिम्रो सुख दुःखमा जे परे पनि म हरदम साथ दिन तयार छु। प्लिज तिमी नरौ त यसरी।
3: विवेक, तिमीले मलाई यति चाहँदा पनि मैले तिम्रो भावना बुझ्न सकिनँ। तिम्रो माया चिनिन मैले विवेक। आई एम सॉरी विवेक, आई एम सॉरी।
0: फ्रेन्डशिपमा सॉरी र थ्याङ्क्स चल्दै चल्दैन, थाहा छैन तिमीलाई?
3: विवेक, तिमी कहिले पनि मेरो साथ नछोड है।
0: म सबैभरि यही त चाहन्थेँ। अब एकचोटि हाँसेर देखाइदिन्छु प्लिज। म तिम्रो हाँसो देख्न चाहन्छु सधैँभरि।

0: आदरणीय श्रोता महानुभावहरू, आजभोलि हाम्रो युवा युवतीहरूमा यस्तो खालको घटना घट्ने गर्छ र यस्ता खालका घटनाहरू पुनः कुनै पनि समाजमा बस्ने युवा युवतीमा देखा नपरोस् भन्नको लागि यो नाटक लेखिएको हो। नाटक लेखन थियो सुशेली कला समूह पञ्चनगर नवलप्रासीको।
1: प्रिय श्रोता, तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदै छ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। घरका जी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
2: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीतह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 98560 46 467।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
5: कार्यक्रम स्वास्थ्य सरोकार,
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे नि बुढा तुलाई फर्किने गरी बालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के रे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान वाङजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
2: जापान ट्राई होइन स्योर गरौ
1: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
1: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ लमजुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900
0: ओहो हेर सर टाढैको साइत हो कि कस्तो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
0: ओ भरे खन प्रलो शैली हतारलाई
5: हो आजो भेवने भेजी तारे मुई पिब मिमी मार्बलरी प्रिव बिर बेसी सर मोबाइल गंगा आर्ट ग्यालरी याबो मै बाचु
0: नै याम बिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याबो मैलो फारे तारे प्रिय याना सेदी
5: स गंगा आर्ट ग्यालरी तो बनेउ राछु
0: तर नि मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनेम्रो
5: तैले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
2: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
6: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दाँत सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छि कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली पेसिथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोपाइटर बालकृष्ण वागले र बीडीएस डाक्टर सिसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
5: भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
0: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
5: नआत्तिनुहोस् भाउजू मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
0: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
6: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाँका लगाउने बाप लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ
3: औषधिको मूल्यमा होइन अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं
6: सोयल मेडिसिन्स बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोपाइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032
7: साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
7: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ
7: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
7: जय बुद्ध ज्वेलरी बेसीतह नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोभाइडर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665 2435 0665 2475 मोबाइल नम्बर 9856045।

0: বাবু, এ বাবু, ঝাটে উঠ তো, ছিটো উঠ না, আপনি বিহি বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিটো।
1: ও তো এই আমা, বরু কাহ জানি, বন্ধু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশি শহরকো ভীমসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पथरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: कार्यक्रम स्वास्थ्य सरोकार।
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँले पुर्याइदिनु
2: है? ए हजुर, भइहाल्छ नि। हजुर

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै फाइदिने।
4: बुवा चिप नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856 46257 र 9840067787।
3: सुनिता आ गर त
0: भोके, मेरो दास सबै किराले खाएको छ।
3: गर न के, आ गर, म हेर्छु।
0: आ
3: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
0: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनी
2: 5604627 र 9840067787।
3: सुनिता आ गर त।

0: मेडिकल डाक्टर बाट दाँत को जाँच गर्नु का साथै दाँत भर्ने दाँत निकाल्ने नया दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
1: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
2: भूपू सैनिक डेन्टल होम प्राली बेसीतर नगरपालिका 8 सेरा ओरालो लम्जु
3: प्रोपाइटर बालकृष्ण वागले र बीडीएस डाक्टर सीसा अधिकारी।
2: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440।
0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन स्योर गरौ।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98560-2900।
5: ओहो हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
0: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-5091।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओ भरे खन प्रलो छैन हतार नै र
1: हो याचो हे भने भछि जी तारे मुई पिबो मिमेमी मार्वलरी प्रिवबीर देशीसर मुबा गंगा आर्ट ग्यालरी याबो मय बाचो
0: नै याम भिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याबो मैलो फारे तारे प्रे यान सेदी
1: स गंगा आर्ट ग्यालरी तो बने आचो
0: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम रो छलसी ब्याज दे माया चिनो भनेम रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्ज्यो त नेपाली भाषामै
2: बेसीसर नगरपालिका सात पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमछुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9463601883
0: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
1: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरूण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: काम्ने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान करकर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: टुनामुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बाँध्ने
4: पिनास भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: शत्रु नष्ट गर्ने
5: बाथ रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनुहुने छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 97969778760 र 98215536 98215536
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएफ नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
1: मेरो त अझै एक महिना बाँकी छ यार।
0: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
1: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
0: यो त गजबको अफर रहेछ त यार।
1: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
0: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
2: थप जानकारीका लागि 9800244010 9800238536526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय वर्ल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि। बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ, र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 9842618202 र 9840319799।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
2: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
3: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौँ।
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
5: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमसुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902909, मोबाइल नम्बर 9856602909।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: जसलाई मैले प्रेम गरे उसलाई पाउन सकिनँ, जसले मलाई प्रेम गर्यो उसको प्रेम बुझ्न सकिनँ, मलाई माफ गरिदिऊ।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखिया हो दुखिया हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै फाइदिने।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ, सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
5: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
6: काम्ने रोग,
5: बौलाउने रोग,
6: ढल्ने रोग,
5: मूर्छा पर्ने,
6: सपना नराम्रो देख्ने,
5: डराउने,
6: रिस उठ्ने,
5: तर्सिने,
6: खान मन नलाग्ने,
5: चिलाउने,
6: ऐठन गर्ने,
5: कम्मर दुख्ने,
6: हात खुट्टा पोल्ने,
5: चपाउने,
6: हात खुट्टा दुख्ने वा सुन्निने,
5: ज्यान करकर खाने,
6: महिनावारी गडबडी,
5: बाजोपन,
6: छारे रोग,
5: प्रेसर,
6: सुगर,
5: प्यारालाइसिस,
6: दम,
5: खोकी, टोकेको निलो दाम,
6: मान्छे हराएको,
5: सामान हराएको,
6: मुना मुना लागेको,
5: मेलमिलाप गर्न पर्ने,
6: दाँत दुखेको,
5: बिगार परेको,
6: पैसा फसेको,
5: रक्सी छुटाउने,
6: घर बाँध्ने,
5: पिनास भएको,
6: टाउको दुख्ने,
5: ग्यास्ट्रिक,
6: जन्डिस भएको,
5: सत्रु नष्ट गर्ने,
6: बाथ रोग,
5: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
6: जन्मेर कसले पो के लिएर आएको छ, र मर्दा लानुको के छ।
1: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 9769777860, 9769777860 र 9821 5736। 98 21 56 36।
5: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर
2: व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।